0: गर्छौँ र यसलाई सबभन्दा ठुलो स्वास्थ्य पोषण भन्दा पनि के रहेछ भने सबभन्दा ठुलो चाहिँ जुन यो मातृ शिशु चाहिँ उसलाई स्याहार गर्नुपर्ने र उनीहरूलाई चाहिँ के भने वास्तवमा जो गर्भवती भएदेखि नै त्यो चाहिँ पोषण युक्त खानेकुराहरू खानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने र आफूले बेला बेलामा चाहिँ स्वास्थ्य सेवा पनि लिने र स्वास्थ्य जाँच पनि गराउनुपर्ने वास्तवमा त्यो देखिएको हुनाले हामीले 14 वार्डमा हामीले चाहिँ सचेतनामूलक अभिमुखीकरण कार्यक्रम चाहिँ जो आमाहरू हुन्छ बालबालिकाको आमाहरू जो गर्भवती महिलाहरू हुन्छ उहाँहरूलाई पनि हामीले त्यसको व्यवस्था चाहिँ हामीले सचेतना कार्यक्रमहरू गरेका छौँ र आगामी वर्ष अब हामीले फेरि त्यसरी जो बच्चाहरूलाई हामीलाई चाहिँ के भन्छ त्यस्तो ठाउँमा जो जहाँ दूर दराज छ त्यो ठाउँमा चाहिँ गएर हामीले यो सबभन्दा ठुलो भनेको चाहिँ यो बाल पोषण रहेछ र मातृ स्याहार चाहिँ मा जो बाल बालिका चाहिँ के भने जन्माउनुभन्दा अगाडि गर्भवती हुँदादेखिको अवस्थामा हामीले वास्तवमा उहाँहरूको चाहिँ स्वास्थ्यमा सबभन्दा ठुलो चाहिँ ख्याल गर्नुपर्छ र यो बच्चाको लगानी भनेको चाहिँ के रहेछ भने एउटा भोलि सक्षम दक्ष नागरिक जो कुपोषण रहित चाहिँ बच्चा जन्म लिन्छ त्यो चाहिँ के भने हामीले कुनै फलफुलका बिरुवा लगाएको जस्तो हुने रहेछ त्यो चाहिँ भोलि दक्ष तिसवटा ना चाहिँ के भने व्यक्ति पनि भोलि चाहिँ के भने समाजको नागरिक पनि बन्न सक्ने रहेछ त्यसैले यसमा हामीले यो जस्तो चाहिँ बाल पोषण लगायतका कार्यक्रम सँगसँगै अझ यसमा चाहिँ सबैको भूमिका आम त्यहाँका चाहिँ के भने टोल सुधार समिति हाम्रा जनप्रतिनिधि साथीहरू जो स्थानीय रूपमा रहेका चाहिँ के भने सामाजिक व्यक्तित्वहरू सामाजिक सङ्घ संस्था र यसको भूमिका भनेको चाहिँ अझ विशेष अहिले सूचना सञ्चारमा पहुँच धेरै ठाउँमा पुगेको छ यसमा चाहिँ सञ्चारकर्मीले चाहिँ वास्तवमा जति स्याहार हामीले चाहिँ 5 वर्षसम्म बालबच्चालाई गर्छौँ गर्भ रहेको अवस्थाबाट र चाहिँ के भने जो चाहिँ के भने पोषणयुक्त खानपिनले चाहिँ के भने सम्पन्न हुन्छ र जो बच्चाहरू चाहिँ बच्चाहरूलाई त्यतिखेर त्यति भइसकेपछि जो स्वस्थ भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसरी काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने रहेछ त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी र सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामीले सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले चाहिँ के भन्नु विभिन्न दुईटा हामीले प्रत्येक ठाउँमा स्वास्थ्य शिविर
1: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बाल बालिकाको पोषण अवस्था सुधार गर्न उमेर अनुसारको पोसिलो खाना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट सञ्चालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न प्रेरणा मिलिरहेको छ। सिन्धुलीमा वर्ल्ड भिजनको सहयोगमा सिड्स नेपालले स्थानीय तह फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा समन्वय गरी 5 वर्ष मुनिका बाल बालिकामा पोषणको लेखाजोखा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमसँगै खानाको उपलब्धता भन्दा पनि खान नजानेर चाहिँ पोषणमा कमी भएको अवस्थालाई ध्यानमा राख्दै सामूहिक चुलो कार्यक्रम पनि सञ्चालन गरिएको सिड्स नेपालका कार्यक्रम संयोजक सागर धितालको भनाइ छ।
2: सिड्स नेपाल सिन्धुलीले सिन्धुली जिल्लाको विभिन्न पालिकाहरूमा चाहिँ पोषण सम्बन्धी विपद व्यवस्थापन सम्बन्धी जीविकोपार्जन सम्बन्धी महिला तथा बालबालिकासँग सम्बन्धित चाहिँ विभिन्न स्तरका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। हाल वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिड्स नेपाल सिन्धुलीले चाहिँ गोलन्जोर गाउँपालिका फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकाको 16 वार्डमा चाहिँ पोषण र जीविकोपार्जनसँग सम्बन्धित र बालबालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा चाहिँ 5 वर्ष मुनिका बालबालिकामा पोषणको लेखाजोखा सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छौँ। साथै चाहिँ हामीले पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसै अन्तर्गत केही समय अगाडि हामीले चाहिँ यो 12 दिनको बालबालिकाको खान को उपलब्धता नभएर भन्दा पनि खाना नजानेर चाहिँ पोषणमा कमी भएको अवस्था देखिएर चाहिँ 12 दिनको चाहिँ सकारात्मक झुकावका लागि सामूहिक चुलो कार्यक्रम भन्ने कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका थियौँ। त्यस अन्तर्गत चाहिँ बालबालिकाको पोषण को अवस्था चाहिँ सुध्रिएको पनि देखिएको छ। साथै सिट्स नेपाल सिन्धुलीले सरसफाइको क्षेत्रमा पनि खानेपानीमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको छ र साथै बालमैत्री तथा पोषण मैत्री स्थानीय तह निर्माण गर्नको लागि चाहिँ स्थानीय तहहरूलाई सहयोग गर्ने पनि कार्यक्रम गर्दै आइरहेको छ। यी सबै खालका समुदायका लेभलमा बालबालिकाको परिवारको लेभलमा र सिस्टमको लेभलमा कार्यक्रमहरू गर्दै आइरहँदा फेरि चाहिँ हालसम्म फिक्कल गाउँपालिकाको तीनवटा वडा चाहिँ पोषण मैत्री वडा घोषणा भइसकेको छ भने चारवटा पोषण मैत्री स्वास्थ्य संस्था पनि घोषणा भइसकेको छ भने तिनपाटन गाउँपालिकाको वडा नम्बर 10 चाहिँ बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा हुनको लागि चाहिँ सफल भइरहेको छ। तर अझै पनि हाम्रो समुदायमा चाहिँ बालबालिकाको क्षेत्रमा पोषणमा चाहिँ सुधार गर्नको लागि विभिन्न खालका कार्यक्रमहरू चाहिँ अझै पनि आवश्यकता भएको र समुदायको चाहिँ जनचेतनालाई अझै बढाउनु पर्ने अवस्था देखिएको छ।
1: तिनपाटन गाउँपालिका वडा नम्बर 10 बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा भएको छ। यस्तै जिल्लामा फिक्कल गाउँपालिकाको 5 नम्बर वडालाई यसै वर्ष पोषण मैत्री वडा घोषणा गरिएको छ। यसले पोषिलो खाना, स्वच्छ खानेपानी, हात धुने बानी, सरसफाई र पोषण सम्बन्धी व्यवहारलाई जोड्न सहयोग पुर्याएको छ। यसर्थ सरकारको 2087 सालसम्म नेपाललाई पोषण मैत्री घोषणा गर्ने लक्ष्य पूरा गर्न जिल्ला समन्वय समितिले जिल्लाका 9 पालिकामा समन्वयात्मक भूमिका खेलिरहेको जनाएको छ। जिल्लाका 79 वडालाई बाल पोषण मैत्री वडा घोषणाका लागि प्रेरणा जगाउने र सचेतनाका कार्यक्रम गरिरहेका स्थानीय तहलाई थप जागरूक बनाउने काम भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको भनाइ छ।
3: स्थानीय तहमा पोषण मैत्री स्थानीय शासन जुन 2087 हामीले चाहिँ सबै ठाउँमा गर्नुपर्छ देशभरिमा चाहिँ सबै ठाउँमा, तर अब यो पोषण मैत्री स्थानीय पालिका पोषण मैत्री वडा कसरी घोषणा गर्ने र जिल्लालाई पनि पोषण मैत्री घोषणा गर्नको लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पनि यसमा एकदम अहम भूमिका निर्वाह गर्नुपर्नेछ। मुख्यत राज्यले नै यसको चाहिँ अझ निगरानी गर्नुपर्छ भन्ने मलाई लाग्छ। राज्यले अब जुन बालबालिकाहरूलाई पोषणको चाहिँ उपयुक्त पोषण मैत्री वडा घोषणा गरेर स्थानीय तहमा बालबालिकाहरूलाई चाहिँ एकदम अब्बल बालबालिका हाम्रा भविष्यका कर्णधारहरूलाई पोषण मैत्रीदेखि यो पोषण भन्ने कुरो चाहिँ गर्भ अवस्थादेखि नै आमाको गर्भदेखि नै जुन बाल अवस्थासम्म पछाडिसम्म चाहिँ यो पोषणको ठूलो आवश्यकता छ। यसले स्वस्थ बालबालिकाहरू जन्माउनको लागि र हाम्रो स्वास्थ्य नागरिक बनेर हाम्रो स्थानीय तह लगायत देशलाई नै एउटा समृद्धि देशतर्फ लैजानको लागि पोषणको महत्व छ र सरकारले पनि जुन संघ सरकार प्रदेश सरकार र स्थानीय सरकारले यसलाई पोषणलाई एकदम प्राथमिकतामा राखेको छ। हाम्रो स्थानीय तहको यो असल शासन अन्तर्गतको पनि यो एउटा कार्यक्रम हो। यसलाई कसरी चाहिँ समृद्धितर्फ लान सकिन्छ, यसलाई चाहिँ छिटो कसरी चाहिँ हाम्रा देशका सबै वार्डमा घोषणा गर्न सकिन्छ भनेर हामीले चाहिँ यो पोषणलाई व्यापक रूपमा अलि छलफल पनि ल्याएका छौँ। स्थानीय पालिकाहरूको सम्पूर्ण स्थानीय पालिकाहरूलाई हामीले तपाईँहरूले सबै पालिकाहरूमा चाहिँ पोषण वडा घोषणा गर्नुपर्छ र अनि तपाईँहरूले सबै पालिकामा घोषणा गरेपछि हामी जिल्लामा पनि यो पोषण जिल्ला पोषण मैत्री जिल्ला घोषणा गर्नेछौँ भनेर हामीले सूचना प्रवाह जिल्ला समन्वय समिति सिन्धुलीको तर्फबाट यहाँहरूलाई सबैलाई हामीले अवगत गराएका छौँ। र यो चाहिँ एउटा कार्यविधिमा के छ भन्दाखेरि पोषण मैत्री वडा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिलाई एउटा समितिको जिल्ला
1: नियमित अनुगमन पनि आवश्यक हुन्छ। यस्तै घरमै उत्पादन गर्न सकिने तरकारी, फलफूल, दाल, अण्डा, दूध लगायत पोषिला खाद्य पदार्थको उत्पादन र भोग बढाउन कार्यक्रम केन्द्रित हुनु पनि उत्तिकै आवश्यक छ। सामुदायिक सूचना नेटवर्क सीआईएनका लागि एम चौलागाई रेडियो सिद्धबाबा सिन्धुली।
4: पछिल्लो अवस्थामा स्थानीय पाठ्यक्रममा पोषण समावेश, विद्यालय तहका बालबालिकालाई खानपान र सरसफाई सम्बन्धी सचेतना जोगाउन स्थानीय पाठ्यक्रममा पोषणका विषयहरू समावेश, दिवाखाजा कार्यक्रमको व्यवस्थापन, सामुदायिक विद्यालयका बालबालिकाका लागि सरकारले उपलब्ध गराउने दिवाखाजा कार्यक्रमको अनुगमन र स्थानीय उत्पादनको प्रयोगमा जोड़ दिने काम भइरहेको छ। रेडियो मर्स्याङदी लमजुङका खुशीमाया गुरूङले बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरूङसँग पालिकाहरूले गरिरहेको कामका बारेमा कुराकानी गर्नुभएको छ।
5: बेसीसहर नगरपालिकाको समग्र 11 वटाको पोषण अवस्थालाई हेर्दा हाम्रो चाहिँ अहिले एकदमै न्यून बालबालिकामा मात्रै पोषण अवस्था एकदम कमजोर देखिन्छ। अहिले हाम्रो डाटा अनुसार 3 जना बालबालिकाको पोषण अवस्था चाहिँ कमजोर देखिन्छ। अब त्यो चाहिँ विशेष गरेर उनीहरूले चाहिँ खानपानमा यसको घर परिवारले धेरै ख्याल नगर्नको कारणले चाहिँ त्यो अवस्थाहरू कमजोर भएको नत्र धेरै जस्तोको चाहिँ पोषण अवस्था चाहिँ राम्रै देखिन्छ।
6: अनि त्यस्तै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको ठूलो भूमिका हुन्छ भन्छ।
5: पोषणयुक्त खाना खानुपर्छ भनेर त पालिकाले सहयोग गर्ने कुरो भएन, उनीहरूलाई चाहिँ जनचेतनाको कार्यक्रमहरू गराइन्छ। जनचेतनाको कार्यक्रम गर्दाखेरि चाहिँ कुन खानेकुराले चाहिँ बालकको कुन पार्टलाई चाहिँ सहयोग गर्छ, जस्तै भिटामिन प्राप्त हुने, प्रोटिन प्राप्त हुने, कार्बोहाइड्रेट प्राप्त हुने होइन, यस्तै किसिमको खानेकुराको वर्गीकरण जुन छ त्यसलाई चाहिँ हाम्रो स्वास्थ्य आमासम्म पनि यो छलफल हुन्छ, गाउँघर क्लिनिकमा पनि यो छलफल हुन्छ, खोप कार्यक्रमहरूमा पनि स्वास्थ्य कर्मीहरू त्यहाँ विशेष गरेर 1000 दिनका आमाहरू आउनुहुन्छ नि त खोप कार्यक्रमहरूमा, 1000 दिनका आमाहरू आउने हुन्छ त्यो कार्यक्रममा उहाँहरूलाई चाहिँ त्यो सम्बन्धीको सचेतना कार्यक्रम चाहिँ हरेक कार्यक्रममा गर्ने चाहिँ पालिकाको योजना छ। त्यही अनुसार स्वास्थ्य कर्मीहरूले चाहिँ हरेक आमाहरूलाई चाहिँ यो सचेतना कार्यक्रम चाहिँ दिइरहेको हुन्छ, गरिरहेको हुन्छ।
6: जस्तो अहिले चाहिँ बालबालिकाहरूमा चाहिँ धेरै चौचौ खाने, कुरकुरे, चिप्स, बिस्कुट जस्ता जङ्क फुडहरू धेरै खाने बानी हुन्छ, यस्तो बानी चाहिँ धेरै बढ्दै गएको छ धेरै बालबालिकामा। नगरपालिकाभित्रको विद्यालयमा चाहिँ जङ्क फुडको अवस्था कस्तो छ, तपाईँले अब अनुगमनको लागि जानुहुन्छ त्यो बेलामा चाहिँ जङ्क फुडको अवस्था कस्तो पाउनु भएको छ, यसको न्यूनीकरणको लागि चाहिँ नगरपालिकाले के गरिराख्नु भएको छ?
5: हामीले अभियानको रूपमा त हरेक बालबालिकालाई चाहिँ पोषणयुक्त खाने, आफ्नै घरमा उत्पादन भएको खानेकुराहरू, तरकारी भयो, खाना भयो, हरेक कुराहरू खाजामा भयो, त्यही खानेकुरालाई जोड्नुपर्छ भनेर सचेतना कार्यक्रम, अभिमुखीकरण कार्यक्रमहरू त गरिरहेको हुन्छ होइन। तर अलिकति बालबालिकाहरू के हुन्छ भन्दा आमाहरूलाई पनि रेडिमेड खाजा छिटो हुने, सजिलो हुने, अनि बालबालिकाले पनि त्यसमा चाहिँ केमिकल भएको कारण त्यो टेस्टी हुन्छ नि त, त्यस्तै भएको कारणले पनि बालबालिकाहरूले प्रायः त्यो चाहिँ मन पराउने गरिन्छ। जस्तै हाम्रो दिवा खाजामा 1/5 दिवा खाजा हुन्छ नि त, त्यो दिवा खाजामा चाहिँ पोषणयुक्त खानेकुरा हुनुपर्छ भन्ने कुरामा चाहिँ जोड गरिन्छ होइन। विद्यालय मार्फत, स्वास्थ्य संस्था मार्फत जाने हो नि त कार्यक्रम त हाम्रो, त्यसमा चाहिँ त्यसलाई जोड दिइन्छ पोषणयुक्त खानालाई। तर चाहिँ अधिकांश अभिभावकहरू चाहिँ अल्छीपना हो या उहाँहरूको हेल्छ प्राय हो, उहाँले चाहिँ आफ्नो बालबालिकालाई चाहिँ पोषणयुक्त खाना भन्दा चाहिँ जङ्क फुडहरू खाने कुरामा चाहिँ जति हामीले अभिमुखीकरण गरे पनि उहाँहरूको प्रश्न चाहिँ देखिन्छ कि त्यो चाहिँ।
6: जस्तै तपाईँले भन्नुभयो विद्यालयमा प्रयोग हुने दिवा खाजा चाहिँ बालबालिकाको पोषणसँग जोडेर हेरिन्छ होइन, यसमा चाहिँ हामीले नगरपालिकाबाट चाहिँ कोदो, फापर, गेडागुडी, सागसब्जी जस्तो चाहिँ रैथाने बालीहरूलाई चाहिँ पोषणको दृष्टिकोणले महत्वपूर्ण पनि मानिन्छ। नगरपालिकाले चाहिँ यस्ता रैथाने बालीलाई उत्पादन र संरक्षण बढाउन र उपभोग बढाउन चाहिँ के गर्नुभएको छ अहिलेसम्म?
5: त्यसमा त नगरपालिकाले दिवा खाजामा चाहिँ एक किसिमको कार्यपालिका नै हुन्छ होइन, 2 दिन जति चाउलो खुवाउने, 1 दिन खिर खुवाउने, 1 दिन फलफुल खुवाउने, 1 दिन अन्डा खुवाउने होइन, आफ्नै स्थानीय स्तरमा जुन किसिमको खानेकुरा पाइन्छ जस्तै सिस्नो हुन सक्छ, कर्कलो हुन सक्छ होइन, साग सब्जीहरू हुन्छ त्यो पनि जाउलोमा मिसाएर खुवाउने होइन, जाउलो पकाउँदाखेरि जाउलोमा मिसाउन मिल्ने जाउलोमा खुवाउने। अब फलफुलै खुवाउँदा पनि गाउँमा केरा छ भने त्यो दिनमा चाहिँ केराको कोचे ल्याएर खुवाइदिने होइन, अनि गाउँकै भैँसीको घिउहरू पाइन्छ होइन, त्यो जाउलोमा पनि गाउँकै भैँसीको घिउहरू चाहिँ प्रयोग गर्ने, र फलफुल पनि सकभर गाउँकै खोजेर खुवाउने, अन्डाहरू हुन्छ गाउँतिर पनि अहिले पालेको हुन्छ नि त लोकल कुखुराहरू पनि, लोकल कुखुराकै अन्डाहरू ल्याएर खुवाउने चाहिँ कार्यक्रम चाहिँ ठ्याक्कै त्यो हुन्छ। कति विद्यालयले चाहिँ निर्देशन अनुसारै काम गरिरहेको हुन्छ, केही विद्यालयहरूले चाहिँ मैले अघि नै भने अल्छीपनाले गर्दाखेरि छिटो हुने अनि शुक्रबार चाहिँ बिस्कुट खुवाएर पठाउने होइन, त्यो पनि भेटिन्छ।
6: जस्तै अब बालबालिकाको पोषण समस्या केवल खाना मात्रै नभइकन अभिभावकहरूले पनि पोषण सम्बन्धी अभिभावक थोरै ज्ञान चाहिँ कमी भएको जस्तो हामी महसुस गर्छौँ होइन, यसको लागि अभिभावकलाई पोषणयुक्त खाना र स्वास्थ्य खानपानबारे सचेत गराउन चाहिँ नगरपालिकाले चाहिँ के कदम चाल्नुपर्छ जस्तो लाग्छ?
5: अहिलेसम्म मैले अघि नै भने खोप कार्यक्रम मार्फत पनि गरेको छ, गाउँघर क्लिनिक मार्फत पनि गरेको छ, अब हरेक विद्यालयमा कम्तीमा पनि एउटा विद्यालयमा चाहिँ 5-6 इभेन्टहरू चाहिँ हुन्छ स्वास्थ्य कर्मीहरू गएर यही पोषण सम्बन्धीको सरसर हामीले त्यो सबै कुराहरू चाहिँ उनीहरूले फिल्डमै गएर कर्मचारीले उहाँहरूको कोदोको त्यो उनीहरूको के छ अब त्यो नाप्ने तरिकाहरू त्यो अनुसार नापेर चाहिँ धेरै कोदो उत्पादन गर्ने कृषकलाई हामीले सम्मान पनि गर्यौँ यो वर्ष होइन। थोरै पैसा भए पनि हामीले सम्मान गर्यौँ, तरकारीको लागि पनि त्यसरी नै हामीले सम्मान गरिरहेको अवस्था छ। त्यस कारण अब चाहिँ पोषण मैत्री घोषणा गर्ने कार्यक्रममा जान्छौँ। त्यो कार्यक्रमले गर्दाखेरि चाहिँ हामी सरकारवालाहरूलाई ठाउँ ठाउँमा बोलाउने अभिमुखीकरण कार्यक्रमहरू दिने कार्यक्रमहरू चाहिँ गरिन्छ। तर मलाई धेरै ठुलो चुनौती चाहिँ हो जस्तो लाग्दैन कि अभिभावकले पनि बुझ्नुपर्छ। अभिभावक सचेत भयो भने यो रैथाने बाली उत्पादन गर्ने कुरामा पनि उहाँहरू चाहिँ प्रोत्साहन गर्न सकिन्छ। गरिरहेको पनि छ, पालिकाले प्रोत्साहन पनि गरिरहेको छ। त्यस कारण चाहिँ यो रैथाने बाली चाहिँ पोषण खाजामा चाहिँ जोड्ने अभियानमा चाहिँ हामी पालिका चाहिँ सबै लागिरहेको अवस्था चाहिँ छ।
7: यो पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि पालिकाको ओडाहरूले के गर्दैछ भन्दा ओडाहरूको फरक फरक चाहिँ हुन सक्छ होइन। कुनै ओडाले अण्डा वितरण गर्ने अनि कुनै ओडाले चाहिँ बिउहरू पनि दिने अनि उनीहरू चाहिँ ग्रोथ मोनिटरिङको लागि जब स्वास्थ्य केन्द्रमा आउनुहुन्छ त्यो स्वास्थ्य केन्द्रमा ग्रोथ मोनिटरिङको लागि आउँदाखेरि चाहिँ उनीहरूलाई नुन भयो, आइरन नुनहरू अनि साबुन भयो, बालबालिका बच्चालाई नै आवश्यक पर्ने 1000 दिनभित्रकै आमालाई आवश्यक पर्ने जस्तो नुन, घिउ, अण्डा, साबुन भयो यस्ता सामग्रीहरू पनि थप वितरण गरेको चाहिँ छ। त्यो कार्यक्रमहरू चाहिँ पालिकाको छ।
8: यो कुराकानी सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकार र सरकारवालाको भूमिकाको बारेमा कुराकानी गर्यौं। आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ।
4: साथै तपाईँले हामीलाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौं।
8: वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट म दीपक आचार्य
4: अनि म सन्तोषी रावल
8: बिदा हुन्छौ। नमस्कार।
9: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
10: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विभिन्न को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग
2: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध रूसी राष्ट्रपतिले विवादित

0: सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको भित्र पृष्ठमा कृषिका समस्या र समाधान पाँच तहसम्मका बिचौलिया शीर्षकमा खबर प्रकाशित छ। यसलाई केशवराज पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक पाँच खालका किसान वीरमान श्रेष्ठले खेतबाट प्रति किलो 30 रूपियाँमा बेचेको गोलभेडा काठमाडौँ पुग्दा उपभोक्ता तारा कुमारी लिम्बुले 90 रूपियाँ तिरेर किन्नुपर्छ। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने यो विरोधाभासको पछाडि कृषि उपजको आपूर्ति श्रृंखलामा सक्रिय पाँच तहसम्मका बिचौलिया मुख्य कारण रहेको अध्ययनले बताएको छ। पाँच करोड़सम्म सहुलियतपूर्ण कर्जा शीर्षकमा अर्को खबर छ भने आफ्नै आमदानीबाट देश बनाउने बजेट शीर्षकमा अर्थमन्त्रीको भनाई पनि प्रकाशित छ। त्यस्तै अतिरिक्त पैसा बुझाउनुपर्ने अवस्थाको अन्त्य शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी कार्यालयमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवालाई सहज र प्रविधि मैत्री बनाउँदै नागरिकको समय श्रम र लागत न्यूनीकरण गर्न त्यहाँको सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 यस्तो व्यवस्था गरेको छ। मार्गदर्शन अनुसार कुनै पनि सरकारी कार्यालय वरिपरि अनधिकृत रूपमा शुल्क लिएर वा नलिई निवेदन तयार गरिदिने, फारम भरिदिने, तोकिएका आवश्यक कागजात मिलाइदिने वा सेवा प्राप्त गराइदिने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई पूर्ण रूपमा बन्देज लगाइएको छ। मार्गदर्शन संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायको कार्यान्वयनका लागि निर्देशन समेत भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 120 दिनमा मुद्दा टुंगिएन, रोटी सुविधा शीर्षकमा संसदीय उपसमितिको सुझावको खबर पनि प्रकाशित छ भने सातको दुई दिन विदा पुनरावलोकनको गृह कार्य भएको छैन शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
0: त्यसै गरी सरकार र लघु वित्त पीड़ितहरूको बीचमा भएको सहमतिको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। सरकार र लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिको बीचमा हिजो सात बुधे सहमति भयो। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्ता सफल भएसँगै लघु वित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाण्डु केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन्। साउन 10 गतेदेखि देशैभरका साथै प्रदेशबाट संगठित भई पीड़ितहरूले राजधानी मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्किँदै गएको थियो। यसैबीच सरकारले पछिल्लो समय देशभरमा देखिएको सर्पदंश विरूद्धको औषधिको अभाव टार्ने स्थितिमा पुगेको बताएको छ। हिजो 8,000 भन्दा धेरै भाइल नेपालमा औषधि प्राप्त भएको र आजदेखि सातै प्रदेशमा वितरणको लागि कार्य अगाडि बढ़ाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो।
2: भेनमको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ। जुन चाहिँ 13,200 भाइल खरिद भएको हो त्यसमध्येको पहिलो लट आएको छ, अरू आइपुग्ने क्रममा छ। साँझ 5 बजे स्वास्थ्य सेवा विभागको केन्द्रीय भ्याक्सिन स्टोरमा दाखिला भएको छ। अब यो अरू प्रक्रियाहरू अनुसार जुन हामीले नियमित खोपहरू जसरी ट्रान्सफर गर्छौँ प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरूमा, त्यसै अनुसार त्यो प्रक्रिया पूरा गरेर 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रहरू मार्फत कहाँ प्रदेशभित्र रहेका सर्वप्रथम उपचार केन्द्रहरूमा वितरण हुन्छ।
0: नागरिक दैनिकमा सिमरा सेजका सात उद्योगको उत्पादन बजारमा शीर्षकमा उपेन्द्र यादवले 12 लेख्नु भएको खबर छापिएको छ भने 5.5 महिनापछि फर्किए देउबा, विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा शीर्षकमा पनि खबर छापिएको छ। प्रचण्ड गर्मीले जमीनभित्रै उसिनिए आलु शीर्षकमा अर्को खबर छापिएको छ। दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गो काउन्टीका किसान ली साङ ह्युकले आलु निकाल्न खेत खन्नुभयो तर बचाउन लायक एउटा पनि आलु नभेटिएको खबर प्रकाशित छ। कान्तिपुर दैनिकमा बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकमा एके बंजारे र सुदिल पोखरेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नेपालको मेडिकल शिक्षामा विदेशी विद्यार्थीको रोजाई बढ़दै नेपाली युवा भने पढ़न देश छाड्दै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्रीले निगर्ने याङ्गो काउन्टीका किसान ली साङ ह्युकले आलु निकाल्न खेत खन्नुभयो तर बचाउन लायक एउटा पनि आलु नभेटिएको खबर प्रकाशित छ। कान्तिपुर दैनिकमा बैंकले

0: भूमि बैंक स्थापनाको स्वीकृति शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छ। सामूहिक बलात्कार मुद्दामा 10 वर्षपछि पीड़ितलाई न्याय शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सर्वोच्च अदालतले भन्यो पीड़ितले बयान फेर्दैमा सफाई दिन मिल्दैन, परिस्थिति जन्ने प्रमाणबाट पनि अपराध पुष्टि हुन सक्छ शीर्षकमा खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा रोपाईमा आधा मल गोड्ने बेला झन हाहाकार शीर्षकमा खबर छापिएको छ। अजित अधिकारीले लेख्नु भएको हो पत्रकार किशोर श्रेष्ठ पक्राउ संविधान विपरीत जनआस्थामा छापा मारेर संचार सामग्री जफत शीर्षकमा खबर छापिएको छ भने पत्रकारका संघ संगठन अन्तर्राष्ट्रिय प्रेस काउन्सिलदेखि दलहरूसम्मको विरोध भएको पनि उल्लेख गरिएको छ। अर्को खबर डिम्ब कारोबारमा जोडिएका डाक्टर नूतनले लिइन मेडिकल काउन्सिलकै हुर्मत शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने चेक बााउन्समा बैंकिङ कसुर ऐन मात्र आकर्षित हुने सर्वोच्चको फैसला बारेको खबर पनि छापिएको छ। कृषि उपज उत्पादनदेखि बिक्रीसम्म 5 तहका बिचौलिया समूह सक्रिय शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि भित्री पन्नामा छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने विकास बैंकको सुध्रिएको वित्तीय विवरणले बैंकरहरू उत्साहित शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ भने 30,000 मेगावाट विद्युत प्रवाह गर्न पूर्वाधारमा 6 खर्ब लगानी गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव र द्वन्द्वको व्यापक तथा दीर्घकालीन समाधानका लागि वार्ता र कूटनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। उहाँले संवाद मार्फत मात्र क्षेत्रीय स्थिरता र पारस्परिक विश्वास पुनः स्थापित गर्न सकिने बताउनु भएको हो। इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढ़ेको भन्दै फ्रान्स बेलायत र क्यानाडा सहितका 32 देशले त्यसको कड़ा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न आग्रह गरेका छन्। युरोपेली संघले जारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने समुदायमा भय सृजना गर्ने तथा मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको समेत आरोप लगाइएको छ। जनतालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्न र स्वतन्त्रता दिन पनि ती देशले आग्रह गरेका छन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दावी गर्दै आएको विवादित कुरिल टापुको पहिलो भ्रमण गरेपछि रूस जापान बीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ। जापानले पुटिनको भ्रमणप्रति कड़ा विरोध जनाउँदै ती टापु आफ्नो भूभाग भएको दोहोर्याएको हो।
0: साझा खबरमा अब खेल खबर। 10 राष्ट्रिय खेलकुदका लागि आगामी मंगसिर 16 देखि 29 गतेसम्मका लागि मिति तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको हिजो बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। 10 खेलकुद कर्णाली प्रदेशमा हुने यसअघि नै तय भइसकेको छ। प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुष 15 गतेबाट हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले 10 राष्ट्रिय खेलकुद सकिएको 15 दिनपछि प्रथम पारा राष्ट्रिय प्रतियोगिता गर्ने भएको हो। नेपालको उमेर समूहको फुटबल टीमले अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको वर्ल्ड एण्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। फिफाको ब्यूरो अफ काउन्सिलको मिटिङले 25 जूनमा अजरबैजानमा 22 देखि 32 अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको हो। र तेस्रो एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। लीग आयोजक इन्फिनिटी ड्रीम्सले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका टोलीका रूपमा घोषणा गरेको हो।
1: स्थानीय नदी र खोलाको व्यवस्थापन नहुँदा किसानको बाली नालीमा क्षति रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब किसानले लगाएको धान बालीमा नदी खोलाबाट हुने क्षतिको कुरा। तराई मध्य क्षेत्रमा बग्ने कतिपय नदी र खोला यस्ता छन् जसले हरेक वर्ष धार परिवर्तन गर्दा किसान तथा किनार क्षेत्रमा बस्दै आएकालाई वर्षेनी शास्ति हुने गरेको छ। यसैमध्येमा पर्दछ सर्लाहीको लखनदेही खोला, मलंगवा र कौडेनाका दर्जनौ घर गोठ तथा सयौं बिघा धानबाली चार

0: डुबानमा परेपछि किसानहरू चिन्तित छन्।
1: साउन 18 गते लखन्दै खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छ छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
2: कोही सरकार नमेकी के देखरेख गरेवाला है बाँधके कारण हामीनिके खेतो सब चलगेल बाँधमे आमाके सुरक्षा नहे बाँधसे।
1: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसरका जमशेद मियाले डुबानका कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
3: अब सब डुबानमा अब घर उर सब गिर गेल अब हाम्रो त कोही उपाय नभेली ओकर त्यो रस्तो नै अब जाएको लेल उन्हें त्यो रस्तो न बनेले कि कोही नेता जितले त रस्ता बना दु अब जाएको लेल।
1: भाँडसर गाउँका गुलाम मिकरानीले भर्खरै रोपाई गरेको 3 बिघा खेत डुबानमा परिरहेको छ। बस्ती र धानखेत पुरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोध्न धरि नआएकोमा उहाँको चित्त दुखेको छ।
3: सब गल जाते जितना पानी अभी है एकदम उपटके पानी अभी चल रहल है। अब कै दिन पानी रहती एको गोइमे धान न होती फेर डोबाडा रोपेको पड़ बीज न है। बीज कहाँ से खरीद के लावे को दूसरा गाँव से यहाँ तो बीज है न केकरो। समस्या तो बहुत दिन से हुई लगभग अंदाज से 15 वर्ष से हम देखते आ रहे।
1: फुटौना गाँव का युवा मोहम्मद सदाम हुसैन ले लखन्दै खोला में हरेक साल लाखों रुपया खर्चिएर बाँध कस्ने काम हुने तर व्यवस्थित र प्राविधिक हिसाबले उपयुक्त नहुँदा डुबानको समस्या हट्न नसकेको बताउनुभयो।
4: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर। यो जब आउने दिनमा यो सबै डुबान हुन्छ जुन अहिले तपाईँ हेर्नुहुन्छ नि सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
1: मलङ्गवा नगरपालिका छ खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धान बाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
5: त्यो डुबान पर्दाखेरि त्यो धान बाली अब हुँदैन त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धान बाली लगाउनु पर्छ।
1: लखन्दैको बाढी पसेर सर्लाहीमा भाँडसर खुटौना सक्रौल छपकैया शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखन्दैमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
6: लखन्दैको लागि तपाईँको ठूलै बजेटको आवश्यकता पर्छ। आज सक्रौल बचाए शिवनगर जान्छ, शिवनगरलाई बचाए छमकैया जान्छ, छमकैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ। त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
1: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महतो यस क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
7: लखन्दै नदी नियन्त्रणसँग होइन नियन्त्रणदेखि लिएर सिँचाइदेखि सिडिओ साहेबदेखि कडेना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्नुहोस् हुन्छ।
1: भाँडसर खुटौना छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढ़ी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: रोल्पाको थवाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब आज परिवारलाई बुझाइने, पछिल्लो 3 घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा,
0: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै, सरकार र लघुवित्त पीड़ित बीच सातबुन्दे सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान,
8: सर्पदंश विरूद्धको औषधि आजदेखि 7 प्रदेशमा पठाउन थालिने, लखन्दै खोलाको बाढ़ी पसेपछि सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग,
0: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिन थालिएपछि 32 देशको विरोध,
8: र 10 राष्ट्रिय खेलकुद आगामी मंगिरको दोस्रो साताबाट हुने, अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको फुटबल प्रतियोगितामा नेपालले सहभागी जनाउँदै प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुष्मा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले गजब सभा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा संसदमा सांसदहरूको उपस्थिति घट्दै गएको छ, केही विधेयकहरूलाई अगाडि बढ़ाउन खोज्दा सत्तारूढ़ दलकै सांसदहरू अनुपस्थित भएका बारेमा विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन् र सांसदहरूलाई बैठकमा टिकाई राख्न के गर्न सकिन्छ भन्ने विषयमा संघीय संसद सचिवालयदेखि शीर्ष नेताहरूको बीचमा समेत संवाद शुरू भइरहेका खबर पनि सार्वजनिक भइराखेका छन्। यहाँ एकजना व्यक्ति छन् ढोकाको बाहिरपट्टि एउटा टेबल जस्तो देखिन्छ त्यहाँ जहाँ टेलिफोनको सेट राखिएको छ। ती व्यक्तिले त्यो टेलिफोन उठाएका छन् र त्यहाँ नजिकै रहेका अर्को व्यक्ति पछाडितर्फ फर्केर केही भन्न खोज्दैछन्। तल यस्तो लेखिएको छ, सांसदज्यूको फोन। संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो रे।
8: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद नीनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो। तपाईँ संसदको पहिलो यात्रा कस्तो अनुभव गरिराख्नु भएको छ? तिमीहरू गरिब
2: अनुभव एक किसिमले अहिलेको क्राइसिसको समयमा, हामी क्राइसिसको समयमा आएका छौँ, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र आफू हामीहरू चाहिँ अझ हामीमाथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
1: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा? त्यस्तो
2: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। अनुभव पनि, हामी पनि 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ। हामीले त एउटा मुभमेन्ट बुझेका थियौं, हामीले एउटा परिवर्तन गर्नुपर्छ, संघर्ष गरेर केही यो देशमा परिवर्तन होला भनेका थियौं। त्यो किसिमले गर्दै आउँदाखेरि हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौं जस्तो लाग्छ।
1: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो। यो छिटो भयो कि अथवा ढिलो भयो?
2: यस्तो थियो, मलाई त्यस्तो छिटो ढिलो भन्दिनँ। मेरो चाहिँ कस्तो थियो भने संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। त्यो समयमा अब परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि। काठमाडौँमा आइसकेर पनि,
1: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
2: हजुर, शिक्षण त म विवाहपछि गरेको, म विवाह भन्दा पहिले म काठमाडौँ आएको हो। मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो। र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
1: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने छ अहिले
2: मलाई लागेको थियो।
1: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
2: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ, त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ। साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ।
1: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
2: युवा सहभागितामा खुसी छु, युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्। त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ, मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ।
1: राम्रै
2: सोचिरहेको छु। अस्ति गृहमन्त्रीज्यूसँग हाम्रो मध्य प्रदेशको मान्यहरूको एकछिन भेटघाटमा पनि कमसेकम त्यो पक्ष पनि सकारात्मक पक्ष हो। सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त मध्य प्रदेशमा, कसरी रोक्न सकिन्छ त्यहाँको समस्याहरूलाई, कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह लिनुभयो त्यो पनि एउटा पहल हो सकारात्मक।
1: अहिलेसम्म संसदमा कति पटक बोल्नुभयो?
2: म अब मेरो 0 आवरमा बोलेको छु, त्यसपछि छलफलहरूमा भाग लिएको छु। अब कति पटक त ठ्याक्कै याद छैन, जे होस् मलाई लाग्छ 7-8 पटक बोलिसकेको छु।
1: अनि बोल्दै गर्दाखेरि आफ्नो जिल्ला, तपाईँ त अब मह नौर सिराहामा जन्मनुभयो होइन?
2: हजुर, सिराहा।
1: अनि त्यो क्षेत्रको समग्र आवाजहरू कतिको उठाउन सके, हुन त मूल्याङ्कन गर्ने बेला भइ नसकेको होला, तर प्रारम्भिक चरणको कस्तो छ अनुभव?
2: विडम्बना छ, छोरीहरू जन्मिन्छन् एक ठाउँमा अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ। अब मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ। त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको, त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु। 3 नम्बर क्षेत्रको बारेमा मैले समस्याहरू धेरै उठाउन सकेको छैन किनभने समय नै हुँदैन, शून्य समय 1 मिनटको कुरा हुन्छ। अब कहिले राष्ट्रिय इस्युमा बोल्नुपर्ने हुन्छ, कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ, कहिले काहीँ चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ। त्यो चाहिँ मैले महोत्तरीको लागि बोले, सिराहाको लागि बोलिनँ, त्यसको लागि म माफी चाहन्छु।
1: महोत्तरी र सिराहा दुईटा जिल्लामा मात्रै केन्द्रित हुनुपर्ने रहेछ कि अथवा मध्य प्रदेश सिंहको 8 जिल्लाको पनि कहिलेकाहीँ प्रतिनिधित्व गर्न पर्ने रहेछ अथवा गरिराख्नु भएको अभ्यास? होइन,
2: पक्कै पनि मलाई मेरो मध्य प्रदेश होइन कि, मलाई कहिलेकाहीँ भनिहाले अघि
1: नै
2: राष्ट्रिय मुद्दा पनि मैले त्यसैले राष्ट्रिय मुद्दाहरूको बारेमा पनि मैले बोले।
1: केही छ योजना मधेसको लागि अथवा सिराहा महोत्तरीको लागि जनकपुरको लागि थप यो विषयमा पनि भविष्यमा मेरो निरन्तर रूपमा आवाज चाहिँ उठ्ने?
2: होइन, मेरो योजना छ। हामी अस्ति अब उपसभामुक्त धेरै जुनियर हुनुहुन्छ, उहाँसँग बसेर पनि हामीले छलफल गर्यौं। महत्वपूर्ण मुद्दाहरू एउटा त लागु औषधको छ, जुन मधेस प्रदेशमै एकदमै काली लाग्दो छ, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौं। दोस्रो नम्बरमा महिलाका मुद्दाहरू छन्, महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस्, महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरू सम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो। र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको। दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ।
1: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि, यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन अथवा अझै थप बनाउनु पर्ने हो कि?
2: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ। म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि, त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन। अब कानून बनाउने भनेपछि त एकजनाले बनाएर त हुँदै हुँदैन, त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ, मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन। त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं, अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ।
1: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि, यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोसिस नभएको होइन तपाईँले भने जस्तै, जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं विशेष त मधेसमा, त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाइँको लागि छोरी भन्दा पनि ज्वाइँमा बढी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौ कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा छ।
2: त्यही त यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या। शिक्षित परिवारमा पनि होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफू गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने, त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो, दुवैजना चेतनशील हुनै पर्छ। यो चेतनाकै कमी छ के अभिभावकमा, त्यो अझै कमी छ। यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ। पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौ, जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने, अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, उस्तो खर्च गरिदिनु पर्यो, त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि यही कारणले यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नुपर्ने हो कि, त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी।
1: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको,
2: दुइटै परिवारमा हो, दुइटै परिवारमा। म त अझ के भन्छु अब भने, छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो। जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई, जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु।
1: के हो कस्तो यो आदर्श विवाह?
2: आदर्श भनेको पहिला दहेजको चलन थियो होइन, अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि। खर्च बेहोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो। र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने, बेलुका पनि भोलिपल्ट पनि होइन, यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो। अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो, यति साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाँडा कुरा दिनु पर्यो, अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्तिगत बच्चैदेखि एउटा विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान। संजोगवश बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा, अनि त्यो परिवारमा कुरा पनि भयो। जम्मा पैंतिसजना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ। मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन, तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो। समाजले आएर भन्ने रहेछ के दियो दाइजो, सोध्ने रहेछ क्या। सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्रै बुहारी छ, सबै चिज बुझ्ने छ गर्ने छ, मलाई दाइजो चाहिएन। भनेपछि मलाई कति गौरव लाग्थ्यो, सम्मान लाग्थ्यो। त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिनु, मेरो छोरी छ, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा म केही कमी गरेका छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन, मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने, खर्चले नै हो सबैभन्दा उ गर्ने होइन, खर्च नगर्ने धेरै।
1: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने, अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने, यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण रहेछ।
2: चेतनाकै कमी छ के। त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने, जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 जना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ।
1: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
2: छैन, खासै सुरु भएको छैन। अहिले एउटा अभ्यास के भइरहेछ भने, तर त्यसले खासै प्रभाव परेको छैन। विवाह पञ्चमीमा हजुरहरू न्यूज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन शुरू भएछ। त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू। त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ, एकदमै सिन्दुरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुई दिन दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ। त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा।
1: अनि योसँग सम्बन्धित कानून बनाउनु अझै आवश्यक छ भन्नुभयो, कानून समितिमा तपाईँ हुनुहुन्छ, संसदमा तपाईँले यात्रा शुरू गर्नुभयो, अहिलेसम्म यस बारेमा केही प्रारम्भिक चरणको छलफल सम्वादहरू भयो कि थुप्रै काम बाँकी छ?
2: यस्तो छ कि कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ, समितिको हुँदो रहेछ होइन। अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू, कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ, औपचारिक रूपले कुरा चाहिँ भएको छैन। छलफलमै छ, अस्ति त्यही एक राउण्ड चाहिँ सभामुखजीसँग बसेर कुरा गर्यौं हामीले,
1: त्यसमा मधेस प्रदेशका अथवा योसँग सम्बन्धित अरू सबै सांसदहरू होइन
2: सबै हुनुहुन्थेन, हामी दुई तीनजना थियौं। अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामी एक दिन बसौं, बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो,
1: त्यो बारेमा सल्लाह चाहिँ भएको छ,
2: सल्लाह भयो हजुर।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं, आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णजी हुनुहुन्छ। विशेषतः संसद भइसकेपछि बनाइएका योजना र संसदको अनुभव र मधेस प्रदेशमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा उहाँसँग संवाद भइरहेको छ। यो संसदमा आइसकेपछि आफ्नो पार्टीका सांसद अरू पार्टीका सांसद बीचको त्यो प्रकारको बुझाई फरक फरक हुँदो रहेछ कि भित्र प्रवेश गरेपछि हामी सबै र हामी उत्तिकै निकटता भन्ने खालको त्यो भावना सिर्जना हुन्छ?
2: एकदमै त्यस्तो निकटता भएको भावना छ, त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन। अरू भित्र संसद भवन भित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौं, उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ, तर पनि त्यस्तो भावना हामीसँग
1: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि, त्यस्तो विपक्षीको भएपछि सत्ता पक्षको विरोधै गर्नुपर्ने अथवा सत्ता पक्ष भएपछि सरकार अथवा अरूको चाहिँ त्यसको ढाक सबै गर्नुपर्ने खालको
2: त्यो भइरहेछ हुन त। तर पनि हामी अहिले नेपाली कांग्रेसले खास गरेर रचनात्मकै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं, विरोध गर्ने ठाउँमा विरोध गरेका छौं, सचेत गराउने ठाउँमा सचेत गराएका छौं र उहाँहरूलाई सपोर्ट गर्ने ठाउँमा पनि हामीले सपोर्टै गरेका छौं।
1: भनेपछि तर कुनै कुनै ठाउँमा सरकारमा रहेका सांसद राजनीतिक दलका सांसदहरूको विचार र विपक्षीमा रहेका जुन सांसदहरूको विचार सुन्दाखेरि साँच्चीकै पानी बाराबारै हो क्या हो भन्ने जस्तो सुनिन्छ नि बाहिर त।
2: यस्तो छ, अब सत्ता पक्षमा अहिले नयाँ नयाँ हुनुहुन्छ सांसदहरू, मैले अलिकति के जोडे भने अब यो जोड्दा के होला जस्तो लागिरहेछ, राजनीति संस्कार पनि आवश्यक हुँदो रहेछ,
1: कतिको देखिरहेको छ त संघर्षको
2: संघर्ष गरेको यात्रा पनि हुनुपर्ने रहेछ क्या, संघर्ष गर्दै आएका। मैले अघि नै भने आफूलाई चाहिँ कस्तो फिल हुन्छ र अझ फिल कस्तो हुन्छ भने हामी एउटा विश्वविद्यालयमा कक्षा कोठामा छौं अनि उता विद्यार्थी छन्, हामी चाहिँ शिक्षकका लाइनमा छौं जस्तो पनि फिल हुन्छ है कहिलेकाहीँ, किनभने उहाँहरू एकदमै तुरन्तै आत्तिएर बोलिहाल्नुपर्ने, प्रतिपक्षले क्वेशन उठाउने त प्रतिपक्षको दायित्वै हो नि, सरकारलाई सचेत गराउने दायित्व हो नि, त्यो दायित्व हुँदाहुँदै उहाँहरू तुरन्तै अट्याक गरिहाल्ने, दुई चारजना हुनुहुन्छ त्यहाँ अट्याक गरिहाल्नुहुन्छ, त्यो चाहिँ कहिलेकाहीँ अव्यवहारिक लाग्छ होइन, यो के गर्न खोजेको हो, त्यसरी किन गर्नु पर्यो, प्रतिपक्षले उठाएको कुरामा चुप लाएर बसे भइहाल्यो नि, उहाँहरू जति पनि बोल्दा हामी चुप लाएर बसिरहन्छौँ, हामी कहिले पनि उहाँहरूलाई कटाक्ष गरेर उहाँहरूलाई इंगित गरेर हामी बोल्दैनौँ फेरि, तर त्यो चाहिँ कमी देखिन्छ।
1: तपाईँले हिजो अस्तिको दिनमा चाहिँ शिक्षक भएर पढाउनु भयो, अहिले संसदमा प्रवेश गर्दै गर्दाखेरि कहीँ न कहीँ मैले पनि त्यो व्यावहारिक रूपमा एज अ शिक्षक र विद्यार्थी भएर भन्दा पनि तपाईँले जुन राजनीतिक जीवनमा लामो अनुभव तपाईँले हासिल गर्नुभयो त्यो कुरा पनि अरू सांसदहरू जसले भर्खरको अनुभव सङ्गाल्दै हुनुहुन्छ उहाँहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नै मैले सिकाइराखेको छु, पढाइराखेको छु भन्ने खालको, अथवा म त्यो एक प्रकारको अनुकरणीय शिक्षकको रूपमा प्रस्तुत हुनुपर्छ भन्ने कतिको डर अथवा भित्री रीति त्यस्तो लाग्छ?
2: डर त लाग्दैन, डर किन लाग्ने होइन, त्यस्तो यस्तो लाग्छ त्यही त
1: होइन, मतलब तपाईँले लामो समय पढाउनु भयो, आफै एउटा शिक्षक जस्तो व्यक्ति मैले अरूको चित्त दुखाउनुहुन्न, अरूको जस्तो लहलहरमा लाग्नुहुन्न भन्ने त्यो एउटा चेतना भनौँ न,
2: त्यो त हुन्छ, त्यो त हुन्छ। तर हामी सकभर मैले मलाई लाग्छ नेपाली काँग्रेसलाई अहिले जुन किसिमले हामी परीक्षित भएर आछौँ नि, प्रशिक्षित भएर आछौँ नि, जुन हामीलाई संस्कार दिएको छ नि पार्टीले, त्यो कारण सबै मान्यहरू नै त्यस्तै हुनुहुन्छ। कोही पनि कसैलाई तल देखाउने अथवा उहाँहरूलाई तुरन्तै बोलेर विरोध गरिहाल्नुपर्ने चाहिँ छैन अहिलेसम्म
1: नेपाली
2: काँग्रेसमा।
1: भले केही केही सांसदहरूमा त्यो खालको अलिकति सामान्य तरिकाले भन्दाखेरि पनि त्यो अलि कठोर जस्तो अथवा तिखो जस्तो सुनिने त फेरि स्वाभाविक नै होला।
2: त्यो त प्रतिपक्षको दायित्व भनिहालेँ मैले, सचेत गराउने त्यो त सरकारले गराएको हो नि त, सत्ता पक्ष पुरैलाई गराएको हो नि, एउटा व्यक्तिलाई गराएको होइन नि।
1: अनि अहिले तपाईँ सांसद भइसकेपछि जनताहरूको नागरिकको कतिको गुनासोहरू आउने, यस्तो गर्नु पर्यो, यस्तो भएन उस्तो भएन भने त्यस्तो कस्तो छ?
2: आइरहेछ, अब जस्तो कि अब आफ्नो ठाउँबाट पनि आइरहेछ, क्षेत्रहरूबाट पनि आइरहेछ, जनकपुरबाट पनि धेरै कुराहरू आइरहेछ, यस्तो बोल्नु पर्यो, गर्न पर्यो, हाम्रो क्षेत्रको बारेमा, आफ्नो गाउँघरको समस्याहरूको बारेमा बोल्नु पर्यो भन्ने कुरा आइरहेको छ। अब बोल्ने कुरामा त्यही हो, समयको कुरा हुन्छ, समय पार्टीमा पनि अब विशेष समय के समयहरू मिलाउँदा व्यवस्थापन गर्दा समय लिएरै बोल्ने हुनुपर्छ, त्यसैले अब बोल्छु।
1: तपाईँलाई सम्पर्क गर्नु पर्यो अथवा केही गुनासो सुनाउनु पर्यो भने टेलिफोन मात्रै हो कि अथवा अरू कुनै माध्यम पनि छ?
2: टेलिफोन छ, म त डाइरेक्ट सबै फोन उठाउँछु, आफै
1: उठाउनुहुन्छ?
2: हजुर,
1: कुरा गर्नु,
2: कुरा गर्छु, सबैसँग कुरा गर्छु अनि बोलाउँछु, भेट्छु, यता आएको बेलामा उहाँहरू काठमाडौँ आइपुगेको बेलामा भेट्छु, भेटेर कुरा गर्छु।
1: अनि यो जुन खालको तपाईँले अघि सांसदहरूसँगको निकटताको कुरा गर्नुभयो नि, पहिले त अब यो महिलाहरूको छुट्टै समिति बनाउने प्रावधान थियो, अहिले पछिल्लो समयमा त्यो नियमावलीबाट हटाइयो होइन, जस्तो संसदमा रहेका महिला सांसदहरूको एउटा एकता अथवा संगठनको हिसाबले अहिले त्यो नरहेन,
2: महिला अन्तर पार्टी थियो नि त,
1: त्यो चाहिँ अहिले रहेन होइन, त्यो नहुँदाखेरि पनि जुनसुकै पार्टीको भए पनि महिला सांसद भइसकेपछि तपाईँले अघि जसरी मधेसको विषयको कुरा उठाउनु भयो, त्यस्तो खालको माहौल अहिले छ कि छैन त?
2: छ, उहाँहरूमा छ, त्यस्तो नभएको होइन। हामी अब जुन समितिमा काम गर्दा पनि, समितिमै काम गर्दा पनि, जस्तो एउटा उपसमितिको म संयोजक पनि भएर काम गरेँ, बाल सुधार गृहको उहाँहरू नै हुनुहुन्थ्यो धेरै, तीनजना, हामी यता अर्को पार्टीबाट दुईजना थियौं, एकदमै समन्वयकारी भूमिका, उहाँहरूले मान सम्मान पनि एक किसिमले गरेर, कसरी गर्ने सुझाव सल्लाह गरेरै काम गरिरहेका छौं।
1: विकास निर्माणको लागि कतिको समन्वय दौड़धुप गर्नु पर्दो रहेछ?
2: गर्नु पर्ने रहेछ, तर म चाहिँ दौड़धुप गर्न गरिन।
1: किन गर्नु भएन?
2: किनभने सबैभन्दा पहिला त हामीलाई सुरुमा बजेट बुझाउनु, योजना बुझाउनु, सबैले एउटा योजना पाउनुहुन्छ होइन, त्यो योजना पार्नु भएन, मन्त्री त्यहाँ फेरि छ, अलिअलि ल्याकिङ छ गभर्मेन्टको होइन, अब मन्त्रीज्यूलाई भेट्न जाँदा भेटै नदिने, अनि कति दौडिने के?
1: तपाईँको कोसिसले कतिको पर्यो त योजना आफ्नो?
2: एउटा पनि परेको छैन।
1: अनि त्यसमा फेरि
2: एउटा पनि परेको छैन, जनताको प्रश्न छ, अब स्थानीय स्तरमै गएर, स्थानीयमै मैले कुरा गरिराखेको छु होइन, बजेटहरू स्थानीयको जुन जिल्लाको उसमा गएको छ, त्यसरी नै अहिले यसपालिलाई त्यसरी नै गर्नु पर्ला, अब दिँदैन, दिएपछि हुँदैन, पर्दैन, परेपछि बजेट त सबै मन्त्रालयमा बुझायो योजना, तर एउटा पनि परेन, के गर्ने त अब नपरेपछि?
1: अनि यो चाहिँ हामीले कतिपय ठाउँमा सुन्छौँ कि सांसदको काम भनेको कानून बनाउने हो होइन, सैद्धान्तिक रूपमा
2: मेन त काम त्यही हो,
1: तर कतिपय सांसदले फेरि कहाँ हुन्छ हामीलाई विकास निर्माणको लागि सहजीकरण गर्ने अवसर त दिनु पर्यो भन्नुहुन्छ हामीसँगको संवादमा पनि?
2: होइन, त्यस्तो होइन, म त सांसद नहुँदा पनि जस्तो हाम्रो क्षेत्रको मैले योभन्दा अघिल्लो उसमा पनि तीन चारवटा कार्यक्रमहरू लगिदिएको थिएँ, लगिदिएर जिम्मा लगाइदिएँ
1: सांसद नहुँदा पनि,
2: यस्तो यस्तो कार्यक्रम जस्तो कि बोर्डिङको थियो होइन, त्यसपछि एउटा पोखरीको सौन्दर्यीकरणको थियो, त्यस्तै एउटा हाट बजारको थियो, जे आयो माग उहाँबाट होइन, त्यसरी चाहिँ कार्यक्रम लगेर प्रदेशबाट र यहाँ संघबाट पनि त्यस्तै एउटा भवन बनाउने थियो, त्यो लगेर जिम्मा लगाइदिने हो, गर्नुहोस् तपाईँहरू
1: भनेपछि तपाईँले सांसद हुँदा भन्दा नहुँदा काम गर्नुभएको
2: गरे।
1: अनि मधेस प्रदेश भनेपछि त आफैमा सांस्कृतिक हिसाबले पनि अत्यन्त धनी
2: छ,
1: यसको भौतिक अभौतिक सबै सम्पदाको हिसाबले पनि महत्वपूर्ण। जनकपुरमा त्यहाँ अब जुन विभिन्न प्रकारका यस्ता ऐतिहासिक जुन महत्व बोकेका पाटा र पक्षहरू छन् नि, त्यसमा तपाईँको कतिको रुचि चासो? अब आफै पनि तपाईँ अलिअलि गीत पनि गाउँदै त्यस क्षेत्र गीत संगीतको कुरा होला, साहित्यको कुरा होला, सम्पदाको कुरा होला, त्यसमा कतिको चासो राखिरहनु भएको छ?
2: चासो छ पक्कै पनि। जनकपुर त अब यो संस्कृति र सांस्कृतिक धार्मिक हिसाबले नै विश्व सम्पदामै सूचीकृत हुनुपर्ने थियो, सूचीकृतको लागि प्रयास भइराखेकै छ। जस्तो त्रेतायुगिन एउटा इतिहास जोडिएको जनकपुर स्थल हो, होइन, राम सीताको स्थल छ त्यहाँ, त्यसको त्यो सम्बन्धी चाहिँ अझ जनकपुरलाई चाहिँ अझ उजागर गर्नुपर्ने संस्कृतिको हिसाबले। पहिला भन्दा चाहिँ राम्रो त भएको छ, नभएको होइन, प्रयासहरू राम्रो भएको छ। जस्तो जनकपुरमा विवाह पञ्चमी, जानकी नवमी, रामनवमी पर्वहरू मनाउँदै गर्दाखेरि एकदम भव्यताको साथ मनाइन्छ।
1: छठ लगायतका
2: छठ जस्तो मिथिलामा मनाइने छठ पर्व भयो, त्यस्तै चौरचन छ, जितिया छ, होइन, विभिन्न यो पर्वहरू छ, त्यो पर्वहरूले पनि जनकपुरलाई पहिचान गराएको छ। अब त्यो पर्वहरू जनकपुरमा मात्रै होइन कि, मलाई लाग्छ
1: देशभरि
2: नै फैलिएको छ, आखिर जनकपुरकै कारणले हो पहिचान भएको। त्यो सम्बन्धी त अब अझै पनि अझै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भने चाहिँ मेरो प्रयास रहन्छ।
1: गीत संगीतको हिसाबले त असाध्यै धनी छ, होइन, मधेस प्रदेश
2: मधेसमा। हजुर,
1: गीत संगीतको कुरा गर्दा तपाईँ आफै पनि त्यो गुनगुनाउने गाउँदै त्यो सबै त्यो परम्परालाई निरन्तरता दिँदै आउनु भएको छ, कस्ता कस्ता गीत हुन्छन्?
2: यस्तो हुन्छ, हाम्रो संस्कृतिमा जस्तो विवाह भयो, होइन, विवाहको शुरूआतको बेलामा सबैभन्दा पहिले हाम्रो सबै मधेसको घरमा कुल देवताको स्थापना भएको हुन्छ। अनि अब कसैको घरमा काली भगवती, कसैको घरमा नरसिंह, होइन, यस्ता देवताहरू स्थापित हुन्छन्। ती देवताको पहिला पूजा गर्नुपर्छ र त्यो देवतालाई प्रार्थना गर्ने, देवतालाई निमन्त्रणा गर्ने, अब तपाईँ आउनुहोस्
1: त्यो गीत गाएर अलिकति सुनाउनु कस्तो हुन्छ।
2: हाम्रो घरमा अब पूजा हुँदैछ, विवाह हुँदैछ फलानुको, पहिलो निमन्त्रणा नै कुलदेवतालाई जान्छ त्यो कार्ड, त्यसरी गीत शुरू हुन्छ। जस्तो मेरो गाउँमा चाहिँ काली हुनुहुन्छ, काली भगवती हुनुहुन्छ, अनि हामी गीत गाउँछौ, पहिलो काली,

0: जुगे जुगे रही आही बात।
1: यो चाहिँ निमन्त्रणा
0: यो भनेको काली मातालाई।
1: त्यस पछाडि कस्तो गीत हुन्छ?
0: त्यसपछि अब कालीको अनि सँगै हनुमानको, होइन, हनुमानको गीत हुन्छ।
1: कस्तो हनुमानको गीत कस्तो हुन्छ?

0: पुनः नेपाली एकदिवसीय टोलीको कप्तानी सम्हाल्दैछन्। उनलाई रोहित पौडेलको स्थानमा कप्तान नियुक्त गरिएको हो। प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। नेपालले समूह चरणकामा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ। नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रोल्पाको सुन छहरी पहिरोमा बेपत्ता 3 जनाको शव फेला, 1 जना अझै बेपत्ता, खोजी कार्य जारी।
0: कंग्रेसितर समूहको राष्ट्रिय भेला जारी। जलवायु सम्बन्धी युवा सम्मेलन काठमाण्डुमा शुरू।
1: मुगलिन मलेखु सड़क सम्झौताको 3 वर्षमा आधा भन्दा थोरै काम। मध्य पहाड़ी राजमार्गमा राति सवारी आवागमनमा रोक।
0: वेस्ट बैंकका प्यालेस्टिनीहरूलाई घर छाड्न इजरायलको आदेश। अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बेलायतको आह्वान।
1: र एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीको विदाई।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो।
2: थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहाखबर।
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
4: हार्दिक निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनौ, परिचय बढाऊ, आत्मीयता साटौ। आयोजक दिदी बहिनी मीडिया हाउस, स्थान एसी इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ। समय 2083 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपराह 4 बजेसम्म।

के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख्यो रातले फका

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे।

त त्यही चाहन्छु तिम्रो खुशी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि अन्तिम पटक भेटिदेऊ।

हंसाने सकिन। हेरन हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ।

Tolong mancing lagi. Ketua dia nak.

0: खेज कार्यान्वयन गराउन सरकारले विशेष समन्वय समिति गठन गरी काम थालेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव हेमराज अर्यालको नेतृत्वमा गठित समितिले पहिलो बैठक सम्पन्न गर्दै कार्य प्रारम्भ गरिएको जनाएको छ। समितिले प्रभावित परिवारका लागि शिक्षा, स्वास्थ्य तथा रोजगारी सम्बन्धी कार्यक्रमहरू लागू गर्न विभिन्न मन्त्रालयहरूसँग समन्वय गर्ने बताएको छ। सहसचिव अर्यालको समयसकत्तामा रहेको समितिमा गृह र अर्थसहित सात मन्त्रालयका उपसचिवका साथै जेएनजी सहित परिवार कल्याणकारी समाज र घाइते जेएनजी नेपालका प्रतिनिधिहरू सदस्य रहेका छन्।
1: नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षबीचको विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयाससँगै आगामी नेतृत्वको विषयमा बहस थप सर्किएको छ। काठमाण्डुको सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा अहिले संस्थापन इतर पक्षको राष्ट्रिय भेला जारी छ। पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पनि महाधिवेशन नेतृत्व हस्तान्तरण र आन्तरिक एकताबारे नेताहरू बीच धारणा बाजिएका छन्। संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको निवर्तमान सभापति शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ। भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले कंग्रेसलाई एकताबद्ध बनाउन आफ्नो कर्तव्य भएकाले राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो। कांग्रेस एकजुट भए कसैले पराजित गर्न नसक्ने उहाँको भनाई थियो। उहाँले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण गराउनु भएको छ।
2: नेपाली कंग्रेस एकजुट भएको खण्डमा नेपाली कंग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन, त्यसैले यसको मुख्य उद्देश्य यही हो। अब शेरबहादुरजीको बारेमा केही थोरै कुरा म राख्न चाहन्छु। शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालालाई भन्नुहुन्थ्यो र शेरबहादुरजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबहादुरजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
1: उता पार्टी केन्द्रीय कार्यसमिति बैठकमा भने नेताहरूले विवाद अन्त्य गरी पन्ध्रौं महाधिवेशनमा केन्द्रित हुनुपर्नेमा जोड़ दिएका छन्। केन्द्रीय सदस्य सुजाता कोइरालाले इतर पक्षलाई जिद्दी र अहंकार त्यागेर गगन थापालाई सभापतिको नेतृत्व स्वीकार गर्न आग्रह गर्नुभएको छ। पार्टी जोगाउन दुवै पक्ष लचिलो हुनुपर्ने उहाँको भनाइ छ।
3: अब शेरबहादुरजी आउनुभएको छ, शेरबहादुरजीले भन्नुभएको छ म पार्टीलाई गर्छु, यो राष्ट्रपति मेरो जिम्मेवारी छ, राष्ट्रपतिलाई काम गर्छु, बोलेर हुँदैन। अब उहाँले पार्टीलाई एकता गरेर कति कुरा उहाँहरूले पनि छोड्नुपर्छ। यतापट्टि नेपाली कांग्रेसको सभापतिले लचिलो हुनुभएको छ, उहाँले धेरै लचिलो भएर जानुभएको छ र त्यसको पनि म प्रशंसा गर्न चाहन्छु। मैले सोचेको थिइनँ कि उहाँ यति लचिलो भनेर पार्टी मिलाउनको लागि मैले धेरै प्रयास

0: गर्नुभयो विश्वप्रकाशजीले पनि धेरै प्रयास गर्नुभयो त्यो एकदमै प्रशंसनीय छ हामी डराउनु पर्ने तास्नु पर्ने म त त्यो पनि देख्दिनँ म त के देख्छु भने यो पार्टीले एउटा गति हिँड्दैछ यो पार्टी राम्रो बाटोतिर जाँदैछ र मैले बुझेको अनुसार पार्टीमा युवाहरू आकर्षित हुँदै गइरहेको छ
1: उपसभापति विश्वप्रकाश शर्माले पनि कांग्रेसभित्रको विवाद अदालतको प्रक्रियाबाट नभई आन्तरिक संवादबाट समाधान गर्नुपर्ने बताउनुहुन्छ वहाँले विशेष महाधिवेशनको यथार्थ स्वीकार गर्ने क्रियाशील सदस्यता डिजिटल बनाउने र केन्द्रीय सदस्यहरू वडा तहबाट निर्वाचित भएर आउने व्यवस्थासहित सात बुधे सहमतिको प्रस्ताव अगाडि सार्नु भएको छ युवा नेतृत्वको विषयमा शर्माले स्पष्ट धारणा राख्नु भएको छ 36 वर्षको युवक प्रधानमन्त्री बन्न सक्ने देशमा करिब 50 वर्षको नेताले पार्टीको नेतृत्व गर्ने विषयलाई सहज रूपमा स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ
2: हामी देशको प्रधानमन्त्रीको रूपमा 36 वर्षको युवा स्वीकार्न सक्छौ अनि पार्टीको परिवारको नेतृत्व गर्नलाई अर्को त्यही उमेर हाराहारीको अघि पछिको युवालाई स्वीकार्नलाई हामी हृदय राख्दैनौ आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् हामीले फेरि उहाँलाई प्रधानमन्त्री बन्नतिर प्रस्ताव गरिराखेर प्रधानमन्त्रीको रूपमा उहाँलाई उभ्याइ राख्ने गर्दा के उहाँको व्यक्तित्व उचाइमा गयो गयो
3: आगामी भदौ 1 गतेदेखि सूचना प्रविधि विभाग नयाँ ढाँचामा सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा संचालन हुने भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले संगठन तथा व्यवस्थापनको काम सकिएकाले नयाँ संरचना कार्यान्वयनमा ल्याउन लागि बताउनु भएको हो सरकारले विभिन्न निकायमा छरिएर रहेका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूलाई प्रधानमन्त्री कार्यालयको महाशाखामा एकीकृत रूपमा अभिलेख राख्ने तयारी पनि अघि बढ़ाएको छ यसै गरी शहीद परिवारका लागि घोषित राहत प्याकेज कार्यान्वयन गराउन विशेष समिति गठन गरिएको र हेलो सरकारमा प्राप्त जनगुनासो फर्चुर दरमा वृद्धि भएको मन्त्री परिषदको कार्यालयले जनाएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: 20% ನಮ್ಮ ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ
1: ಸೈರೆ ಪನಿ ಚಹ ಪನಿ
2: ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ ಲಿನ್ ಭಾಯ್ತಾ
3: एनसेल पैक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री खगराज भट्ट र नेकपा एमालेका चारजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। आज आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजीर मियाँ समक्ष उहाँहरूले शपथ लिनु भएको हो। नेपाली कांग्रेसका कमल बहादुर शाहले पदबाट राजीनामा दिएपछि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको नयाँ सहमति अनुसार भट्ट मुख्यमन्त्री बन्नु भएको हो। नवनियुक्त मन्त्रीहरूमा सन्तोष शर्मा थापा, चक्रबहादुर मल्ल, दमन भण्डारी र जानकी ऐरबम रहनु भएको छ। नयाँ सरकार गठनसँगै प्रदेशको प्रशासनिक कार्यभार औपचारिक रूपमा अगाडि बढ़ेको छ।
6: उता कोशी प्रदेश सरकार विस्तारका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। लामो रस्साकस्सीपछि विद्यमान संरचनालाई फुटाएर 10 मन्त्रालय बनाउँदै नेकपालाई 4 मन्त्रालय दिन एमाले राजी भएको हो। सहमति अनुसार नेकपाले भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा नयाँ बन्ने उद्योग, पर्यटन तथा संस्कृति मन्त्रालय पाउनेछ। यो सहमतिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि अन्तिम रूप दिइनेछ।
5: राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डाक्टर धवल शमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। आज 79 सदस्यीय केन्द्रीय समितिको नामावलीसहित आयोग पुगेर नयाँ राजनैतिक दल दर्ताको प्रक्रिया अघि बढ़ाइएको हो। दुर्गा परसाई समूह संघको सहमति भंग भएपछि राणा पक्षले विधानमा 451 सदस्यीय केन्द्रीय कमिटिको प्रावधान राख्दै नयाँ दल दर्ता गराएको छ। नयाँ दलको चुनाव चिन्ह त्रिभुज प्रस्ताव गरिएको छ भने सभापतिमा धवल शमशेर राणा र बाँकी पदाधिकारी विहीन केन्द्रीय सदस्य रहने ढाँचा तय गरिएको छ। निवेदन दिए लगत्तै पार्टीका प्रस्तावित अध्यक्ष राणाले आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न चाहनेलाई पार्टीमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ।
6: काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यासको समस्या हल गर्न प्रशासनले 50 तोकिएका केन्द्रबाट दिनरात नै बिक्री वितरण गराउने तयारी थालेको छ। उद्योग मन्त्रालयमा आज भएको छलफलमा प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उपभोक्ताको सहजताका लागि सबै ब्राण्डका सिलिण्डर एकै ठाउँबाट उपलब्ध गराउन सरकार र व्यवसायी समक्ष प्रस्ताव राख्नु भएको हो। अभाव साम्य नभएसम्म उपत्यकाका बिक्री केन्द्र 24 घण्टा खुल्ला राख्न आवश्यक सुरक्षा र समन्वय मिलाउन प्रशासन तयार रहेको उहाँले स्पष्ट पार्नु भएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव नभएको भन्दै सरकारले कृत्रिम अभाव सिर्जना गर्ने र लुकाउनेलाई कड़ा कार्यवाही गर्ने चेतावनी पनि दिएको छ। कालोबजारी गर्नेहरूको सूचना दिने जिम्मेवार नागरिकलाई मन्त्रालयले आज सम्मानसहित पुरस्कृत गर्ने घोषणा समेत गरेको छ।
5: काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक डाक्टर विवेक बराल मनोनित हुनुभएको छ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले आज बराललाई जिम्मेवारी सुम्पनु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल नेतृत्वको छनौट समितिले डाक्टर बराल सहित प्राध्यापक डाक्टर बालचन्द्र लोइटेल र प्राध्यापक डाक्टर राजेन्द्र जोशीको नाम सिफारिश गरेको थियो।
6: दुग्ध विकास संस्थान डीडीसीले किसानहरूलाई तिर्न बाँकी रहेको पुरानो बकेउता रकम एक महिनाभित्र भुक्तानी गर्ने भएको छ। दूधको नियमित खरिद बिक्री र बाँकी रकम भुक्तानीको विषयमा डीडीसी नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघु वित्तीय संस्थाबीच लैनचौरमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार आगामी भदौ 1 साना किसान र कृषि सहकारीका साझेदार संस्थाहरूबाट डीडीसीले दैनिक 15,000 लिटर दूध खरीद गर्नेछ। शुरूआती संकलन केन्द्रमै दूधको मात्रा र गुणस्तर मापन गरिने तथा दूध कन्भर्सको व्यवस्थापन मिलाइने सहमति पत्रमा उल्लेख गरिएको छ।
5: 12 कोदारी सड़क खण्डका विभिन्न स्थानमा खसेको पैह्रोले नेपाल र चीन जोड्ने तातापानी नाका 26 दिनदेखि पूर्ण रूपमा ठप्प छ। असार 31 कोदारी क्षेत्रको सड़क भाँसिएपछि दुवै देशबीचको व्यापारिक आवतजावत र मालसामान ढुवानी रोकिन पुगेको हो। सड़क खुलाउन नसक्दा दशैं तिहार लक्षित लत्ता कपड़ा, फलफूल र उपकरण बोकेका करिब 500 चिनिया कन्टेनर सीमापारी अड्किएका छन्। नेपालतर्फ भने 46 कन्टेनर सहित 20 अर्ब भन्दा बढ़ीको सामान अलपत्र पर्दा राजस्व संकलन प्रभावित भएको छ भने सयौं मजदूर तथा व्यवसायको रोजीरोटी खोसिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो घर परिवार समाज आफ्नै आँगनसम्म पुग्न साथी चाहिने बेलाका बा दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भए कि आमा भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणभन्द प्यारो धरती यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र प्रदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रह्यो र

कार्यक्रमको सञ्चालन धौलागिरी गतिविधिमा स्वागत छ। अब सुन्नुहोस् समाचार। पछिल्लो समयमा वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका नेपाली युवाहरूको घरबार बिग्रदै गएको छ। सम्बन्ध विच्छेदका घटनाहरू पनि बढ्दै गइरहेका छन्।

0: Bonia. Extreme energy drink.
1: हार्दिक निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: आयोजक दीदी बहनी मीडिया हाउस स्थान एसी इवेंट तथा पार्टी पैलेस वसुंधरा काठमांडू समय 2083 भदौ 20 गते शनिवार बिहान 11 बजे देखि अपराह 4 बजे सम्म।
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ।
3: देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाबाधाम जाँदै गरेका तीन नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने। डिजिटल अभिलेख समेत अनिवार्य।
4: भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।
3: समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। चार मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
5: गृह मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
3: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ आयोग सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सारिएकोमा नेपाल बारको आपत्ति। आज राति केही स्थानमा

0: भारी वर्षाको सम्भावना
1: बागमती गण्डकी कर्णाली दूरदर्शन प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने क्रिकेट राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान।
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मोरङमा ग्यास उद्योगले कम तौलमा ग्यास बिक्री गर्नुका साथै म्याद नाघेका सिलिण्डर प्रयोग गर्न खोजेको घटना गम्भीर लापरवाही हो। उपभोक्ताको सुरक्षा र अधिकारमाथि खेलवाड़ गर्ने व्यवसायीमाथि प्रशासनले गरेको कार्यवाही स्वागत योग्य छ। यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक छ। साथै उपभोक्ताले पनि ग्यासको तौल, सिलिण्डरको अवस्था र म्यादबारे सचेत भई ठगी विरूद्ध आवाज उठाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
3: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनु पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण आज मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम निश्चयकारी कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रमुख प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरू कमी हुने बताउनुभयो।
4: अस्पतालमा विशेष रूपमा कुनै पनि त्यस्तो खालको मृत्यु भयो भने त्यसको भित्री कारण, वास्तविक कारण के हो भनेर खोजेर त्यसलाई सार्वजनिक गर्दाखेरि भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। स्वास्थ्य कर्मीहरू मात्रै दोषी देखिने, मतलब उहाँहरूलाई मात्रै कुनै कारणले यस्तो भएको भन्ने विषय मात्रै आरोप लाग्ने भन्ने कुराहरूलाई पनि असहजीकरण गर्ने कुरा पनि सहज हुन्छ, त्यसले पनि एउटा व्यवस्थापन गर्छ। तर त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ हरेक मृत्युको कारण खोजेर अभिलेखीकरण गर्न सकियो भने भोलिका दिनमा ती सबै मृत्युका कारणहरूमा केन्द्रित भएर नीतिगत व्यवस्था, कार्यक्रमगत व्यवस्था गर्न सकिन्छ र समग्र अरू निकायसँग समन्वय पनि गर्न सकिन्छ भन्ने हो।
3: अस्पतालले मृत्युको कारण सहितको चिकित्सकले जारी गरेको प्रमाण पत्र र यूआईएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही यूआईएनका आधारमा स्थानीय पंजीकरण कार्यको कार्यालय उडा कार्यालयमा गएर परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ता अन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन्। रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्राको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा आज बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवकिशोर जय सवाल, उहाँकी श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। घटनामा बसमा सवार 15 जना घाइते भएका छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी परीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि झारखण्ड स्थित प्रहरीसँग समन्वय भइरहेको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको समितिकी सभापति समीक्षा बास्कोटाले बताउनुभयो।
5: गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय, सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन परिमार्जन सहित पारित गरियो। तीन नम्बरमा चाहिँ अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई वैज्ञानिक प्रमाण मा आधारित बनाई अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याउने विधि विज्ञान प्रयोगशालाको सेवालाई प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गर्दै यसको विषयगत शाखाहरूका लागि आवश्यक पर्ने विशेषज्ञ तथा प्राविधिक जनशक्तिको समेत आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई सुझाव दिने।
3: बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनैतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
6: डेमोग्राफिक डिभिडेण्ड लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ उत्पादनसँग अथवा उत्पादकत्व वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18 देखि 59 वर्षका चाहिँ जेलमा हुने कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन।
3: बैठकमा सहभागी गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुख प्रति लक्षित व्यवहार र टिप्पणी प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ।
7: यहाँ मात्र नभएर म्यानेजरज्यूहरूले अरू ठाउँमा आएर पनि हामीले सजेसन्सहरू दिँदाखेरि हामीले त्यसलाई सिरिज हरेक सजेसन्सलाई हामीले सिरिज राम्रो गर्नलाई किन तपाईँको दोहोरो सोच्नु परेर जुनै पार्टीको राम्रो कुरा सजेसन ल्याउनुहुन्छ भने त्यसलाई त मनमा लिएर हामीले देशको लागि भन्नुभएको छ भनेर हामीले गर्ने नै हो नि। त्यसमा त कुनै त्यस्तो दुविधा छैन।
3: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै आज राज्यमन्त्री सहित एमालेका चारजना मन्त्रीले पनि शपथ लिनुभएको छ। दिउँसो प्रदेश प्रमुख नजीर मियाँ समक्ष उहाँहरूले शपथ लिनुभएको हो। यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐरबमले आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजालसमा सारिएको विषयप्रति नेपाल बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारेको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्रले सीआईएनलाई बताउनुभयो। मोरङको बुढ़ीगंगा नगरपालिका पाँचमा रहेको रिजालको भान्सा ग्यास उद्योगमा उपभोक्ता हित विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले 2,95,000 रूपियाँ जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका 19 भरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएको भन्दा 240 ग्राम कम ग्यास भेटिएको थियो। यस्तै म्याद गुज्रिएका 2 सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको प्रशासनले जनाएको छ। कम तौल र म्याद नागेका सिलिण्डर बिक्री गर्न खोजेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो। अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो। यस्तै विराटनगर महानगरपालिका 3 स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै 15,000 रूपियाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सहितको टोलीले बजार अनुगमन गरेको हो। आज राति बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद डेभिड ढकालले सीआईएनसँग कुरा गर्दै देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताउनु भएको छ। यस्तै तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ।
1: यति बेला वर्षा सुरु गर्नु पर्दाखेरि विशेष गरी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू पनि अत्यन्तमा वर्षा भएको देखिन्छ भने कोशी प्रदेशकै दुई स्थानमा हल्का किसिमको वर्षा भइरहेको छ भने आज रातिको गरी त्यसका हिमाली र पहाडी भूभागका केही स्थानहरू भन्नाले हिमाली र पहाडी भूभागका दसदेखि सरी तिसदेखि दस भूभागहरूमा चाहिँ मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ भने तराई भूभाग चाहिँ कम वर्षाकै सम्भावना देखिएको छ पुरै स्थानहरूमा भनेको तराई भूभागका दसदेखि तीस प्रतिशत भूभागहरूमा चाहिँ मध्यमसम्म वर्षाको सम्भावना छ यद्यपि रातिको लागि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
3: मौसमविदका अनुसार वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई विदाई गरेको छ। क्यान उपाध्यक्ष रोशन सिंह सचिव पारस खड्का लगायतले टोलीलाई विदाई गर्नुभएको हो। क्यान सचिव पारस खड्काले प्रिमियर लीगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको छ। क्यानले प्रिमियर लीगको लागि लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरे एसीसी प्रिमियर कप अगस्त 29 मलेसियामा शुरू हुनेछ जहाँ एसियाका 10 एसोसिएटेड टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहको शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्।
0: बाँकेका धार्मिक गन्तव्यमा बढ्दै पर्यटक
8: सोचे थिएन यतिको रमाइलो हुन्छ भने दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो रमाइलो भयो
9: र नजिकै भएको यत्रो राम्रो पदमार्ग त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य प्राकृतिक सुन्दरता हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
0: आस्था र प्रकृतिको संगम बन्दै बाँकेका धार्मिक गन्तव्य तर प्रचार प्रसारको अभाव भएको स्थानीयको गुनासो रिपोर्ट धान गोड्ने समयमा किसानले गर्नुपर्ने काम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्चमा नेतृत्वको आधिकारिकता विवाद रहेका बेला कांग्रेसको संस्थापन इतरपक्षले आयोजना गरेको भेलाले थप तिक्तता बढ़ाउने संकेत गरेको छ। भेलालाई सम्बोधन गर्न करिब 5 महिनापछि पूर्व सभापति शेरबहादुर देवा स्वदेश फर्किएसँगै आधिकारिकताको विवाद थप बढ़ने संकेत देखिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका समयमा अर्को समूहले काठमाण्डुमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। भेलामा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो। एउटै पार्टीभित्र अलग अलग समूहले छुट्टा छुट्टी कार्यक्रम र भेला आयोजना गर्दा संगठनात्मक गतिविधि भन्दा पनि नेतृत्व र शक्ति संघर्षको संकेतका रूपमा बुझ्न सकिने विश्लेषकहरूको भनाई छ। पार्टीभित्र कसको निर्णय मान्ने कसको नेतृत्व स्वीकार गर्ने र आगामी राजनीतिक दिशा निर्देश कसले तय गर्ने भन्ने प्रश्नलाई थप पेचिलो बनाउने सम्भावना छ। छुट्टै भेलाले असन्तुष्ट पक्षलाई आफ्ना धारणा राख्ने र संगठनमा प्रभाव बढ़ाउने अवसर दिए पनि यसले पार्टीको एकता कमजोर पार्ने जोखिम बढ़ेको र नेतालाई बार्गेनिङ गर्ने अवसर दिने भन्नुहुन्छ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ।
12: अब यसले यो एउटा टक्रार देखाउँछ, तर अब देशको आवश्यकता हो कि कंग्रेस फुट्नु हुँदैन, अब फुट्ला जस्तो पनि लाग्दैन मलाई, यो चाहिँ दबावको राजनीति हो जस्तो लाग्छ, दुबईले दुबईमाथि दबाव कायम गर्ने एउटा उपाय जस्तो लाग्छ। अब कंग्रेस फुट्यो भने अब त्यो कंग्रेसलाई मात्रै नोक्सानी हुने होइन, त्यो देशलाई पनि नोक्सानी हुन्छ त्यसबाट। त्यसो भएको हुनाले अब आम जनताको आम नागरिकको राय त के हुन्छ त भन्नु भने कंग्रेस नफुटोस्, त्यो एक ढिका भएर रहोस्। अब पुरानो नेतृत्वले ऊ छोड्नु भनेको त्यो संसारमा जहाँ पनि चलेको कुरा हो, अब पुरानो धेरै पल्ट उसमा चाहिँ केस भइसकेको, त्यस खालको नेतृत्वले छोडिदिनु नै बेस हुन्छ, नयाँ नेतृत्वले देश चलाउनु नै बेस हुन्छ। हरेक देशमा त्यही हो, नेपालमा पनि त्यही हो। त्यस कारणले अहिले यो दबावको राजनीति हो, तर कंग्रेस ढिलोमा छिटो एकै भएर छाड्छ जस्तो लाग्छ, छाड्नु पनि पर्छ जस्तो लाग्छ। बार्गेनिङ त बार्गेनिङै हो यो दुवै थरीको। अदालतले पहिलोलाई गगन थापाले नेतृत्व गरेकोलाई मान्यता दिएको छ, तर फेरि पनि पुनरावेदन खुल्ला गरेको छ। पुनरावेदनमा के होला भन्न सकिँदैन।
0: बाँकेको नेपालगंजबाट केही घण्टाको यात्रामै पुग्न सकिने बाँकेका धार्मिक स्थलहरू अहिले आस्था र प्रकृतिको संगम मात्र बनेका छैनन्। प्रचार प्रसार पनि तीव्र रूपमा भइरहेको छ। नरेनापुरको सन्तानेश्वर महादेवदेखि बाबा बर्फानीसम्मका गन्तव्य पदयात्रा र एक दिने घुमफिरका लागि रोजाईमा पर्न थालेका छन्। पूर्वाधार विकास र प्रचार प्रसारमा जोड़ दिन सके यी क्षेत्र भविष्यमा बाँकेको महत्वपूर्ण धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने सरकारवालाको भनाई छ।
13: बाँकेको नेपालगंजबाट चारपाङ्रे सवारी साधनमा करिब एक घण्टा र त्यसपछि करिब एक डेढ़ घण्टा पैदल यात्रामा पुग्न सकिन्छ नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेव क्षेत्रमा। नरेनापुर राप्तीसुनारी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको अर्को बाबा बर्फानी लगायतका धार्मिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका लागि पुग्नै पर्ने गन्तव्य बन्दै गएको छ। धार्मिक आस्था र विश्वासले मात्रै होइन, नेपालगंजको गर्मी र शहरको कोलाहालबाट केही समय भए पनि प्रकृतिसँग रमाउन चाहनेहरू बढ़ेका कारण डाँडा काँडामा रमाउनेहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्। नेपालगंजका सुनिता पन्थी,
14: आज आउँदा यस्तो आनन्द लाग्यो है, माथि पुगेसकेपछि मलाई त पूर्ण गिरीको याद आयो।
13: जंगल, पहाड़ी भूगोल र शान्त वातावरणले यहाँको यात्रालाई अझ रोचक बनाउने गरेको छ। यसैका कारण पनि पर्यटकहरूको संख्या बढ़दै गएको छ।
14: रमाइलो हुन्छ भन्ने दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो। जाँदाखेरि दुई घण्टा लाग्यो डाँडो चढ्दाखेरि, आउँदाखेरि ओह्रालो चाहिँ एकदम छिटोसँग आयो क्या। हामीहरू
15: हाम्रो त धेरै अगाडि देश रहेछ, पर्यटनको
13: विशेष गरी सन्तानेश्वर महादेव र बाबा बर्फानीसम्मको यात्रा धार्मिक दर्शनसँगै पदयात्राको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ। बिहान नेपालगंजबाट यात्रा शुरू गरेर साँझसम्म फर्किन सकिने भएकाले यी गन्तव्यमा पुग्नेहरूलाई लक्षित गरी थप विकास गर्न सकिने सम्भावना छ भन्नुहुन्छ नाप्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिगदेल।
9: बाबा बर्फानी भनेर रुकुन्देहीको मान्छे यहाँ आयो भने त सेमले फर्कनलाई अलिक गाह्रो पर्छ, अझ टाढाको मान्छे अहिले सेमले फर्कन गाह्रो पर्छ। ऊ नेपालगंज नै दुई दिन बस्छु, एक दिन यहाँ बस्ने, एक दिन नेपालगंज बस्ने, एक दिन बागरा सिनीगुञ्जमा बस्ने किसिमबाट आयो भने त नेपालगंज गन्तव्य भयो नि त। र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
13: केही वर्ष अघिसम्म नजिकै रहेका सीमित स्थानीय वासीमाझ मात्र परिचित रहेका यी धार्मिक स्थलमा अहिले अन्य क्षेत्रबाट समेत मानिस पुग्न थालेका छन्। बाँके, बर्दिया, कैलाली लगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि तीर्थालुहरू आउने गरेको नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाह बताउनुहुन्छ।
16: बाबरफानीको पनि छ, अनि गोवर्धन धाम पनि छ, अनि सुन्दर पुन्दर पनि छ। त्यो चार ठाउँ एकदम राम्रो बनाएपछि मलाई लाग्छ कि सालमा 50,000 इन्डियाबाट आउँछ, सन्तानहरू आउँछ, भक्तहरू आउँछ।
13: धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि नरेनापुर राप्तीसुनारी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि सरकारवाला जागरूक भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना,
17: पहिले आउँदा यो नाङ्गो डाँडो थियो, अहिले आउँदा विभिन्न मकैहरू चाहिँ विभिन्न फलफूलका बोटहरू देख्नुभयो। झन्डै 5 किलोमिटर लगाएर यहाँ पानी ल्याइएको छ, भर्खर झन्डै अब 7-8 महिना हुन थाल्यो। भक्तजनहरूलाई चाहिँ नाच्ने गाउने भण्डाराको लागि चाहिँ भवनहरू बनेका छन्। इन्डियाका चाहिँ भक्तजनहरू अलिक बढी चाहिँ सन्तानेश्वर र बर्फानीमा जाने धार्मिक पर्यटकहरूको असाध्यै चाहिँ एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ। 7 किलोमिटर छ नरेनपुरको चाहिँ रोडबाट, चुरेको फेदीसम्म चाहिँ बाटो बनाउन बाँकी छ। यहाँ चाहिँ अलिक फराकिलो गाडी फेदीसम्म आउनलाई सिडी सहितको चाहिँ बाटो बनाउने मेरो आफ्नो लक्ष्य पनि थियो।
13: तराईलाई सामान्यतया समथर भूभागका रूपमा बुझिन्छ, तर बाँकेको यही भूगोलभित्र रहेका अग्ला डाँडा, पहाड़ी थुम्का र त्यहाँ रहेका धार्मिक स्थलमा अवलोकन तथा भ्रमण गर्ने संस्कृतिको विकास भइरहेको छ। सड़कको स्तरोन्नति, व्यवस्थित पदमार्ग, खानेपानी, शौचालय, विश्राम स्थल, सुरक्षा र सूचना केन्द्र जस्ता थप आधारभूत पूर्वाधार निर्माण गर्न सके यी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझ धेरै सजिलो हुने देखिन्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धान गोड्ने बेला किसानले के सावधानी अपनाउने?
18: विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: धान बालीमा गोडमेलदेखि रोग किरा नियन्त्रणसम्मका विषयमा विज्ञसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले किसानका लागि धान गोडमेल गर्ने महत्वपूर्ण समय हो। यस समयमा खेतमा झारपात नियन्त्रणसँगै धानमा लाग्न सक्ने रोग तथा किराको नियमित निगरानी गर्नुपर्छ। धान बालीमा अपनाउनु पर्ने सावधानी र गोडमेल गर्ने सही तरिकाबारे राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग हामीले कुराकानी गरेका छौं।
18: अहिले प्रायः हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबोन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मोट, कालो पोकेको समस्या देखिएको छ धानमा, होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ है। त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मोट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मोटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात फूल फुल्नुभन्दा 15-20 दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्, एउटा कुरा। दोस्रो कुरा के देखिएको छ भने पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोप्नीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ, पात कस्तो किसिमको पहेलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ व्यापक रूपमा। समस्या देखियो भने त्यही हिनोसान अथवा कासुबी, कासुगा माइसिन 2 ml प्रति लिटर का दरले छड्यो भने दुई चोटी कम्तीमा छर्नु होला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
0: त्यो भनेको कस्तो हुन्छ?
18: ब्याक्टेरियल लिफ ब्लाइट भनेको पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने, है माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहे यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहे 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ, र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ, क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
0: अहिले अब धान गोड्ने समय छ नि, त यो धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
18: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिस्पाइरिबेक नोम्नी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन। त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन
0: छर्नु भन्दा त बरु हातले गोडेकै अझ प्रभावकारी हुन्छ होला।
18: सबभन्दा उत्तम उपाय हो हातले, जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: पानी केही कम गर्ने अनि धान गोड्ने गर्नुहुन्छ कि कतिपय उसमा चाहिँ, त्यो चाहिँ सही हो कि होइन?
18: ठिक छ, पानी कम गरेर धान गोड्दा पनि सजिलोको लागि गर्नुहुन्छ, होइन त्यो सही नै हो।
0: धान गोडिसकेपछि चाहिँ कतिपयले मल हाल्नुहुन्छ रासायनिक मल है?
18: हो, धान गोडेपछि जहिले पनि हामीले दुई चोटि रासायनिक मल कम्तीमा नाइट्रोजन हाल्ने हो, युरिया हाल्ने हो, एउटा 20-25 दिनमा गोडेको 20-25 दिनमा, अर्को चाहिँ दोस्रो गोडाई हामी गर्छौ 50-60 दिनमा गर्ने गर्छौ, दोस्रो चोटि गोडाई गरेपछि पनि हामीले मल हालिदिने हो, युरिया र डीएपी पोटास त सुरुमै दिएका हुन्छौँ, त्यो दिनु पर्दैन, इनकेस समस्या देखियो भने हामी दिन सक्छौ।
0: कतिपयले चाहिँ एकदमै धेरै राम्रोसँग गाज आउँछ भनेर बोटलाई जो यस्तो समयमा यसरी हल्लाउने गर्नुहुन्छ कि, त्यो चाहिँ गर्न उपयुक्त हुन्छ कि हुँदैन?
18: त्यो बोटलाई हल्लायो भने धेरै रिसर्चहरूले अनुसन्धानले के देखाएको छ भने बोटलाई हावा जुन बहने गर्छ त्यसले पनि बोट हल्लाइरहेको हुन्छन्। गाज आओस् भने धेरै बोट हल्लाउनु पर्दैन, प्राकृतिक रूपमै बोट हल्लिरहेकै हुन्छन्। तर धेरै किसानले के गर्छन् भने यो लट्ठीको सहयोगले पनि बोट हल्लाउने गर्छन्, होइन त्यो पनि ठिकै हो, त्यसले पनि धानलाई स्वस्थ हुन, किराहरू छ भने किरा झार्न सहयोग गर्छन् र त्यसबाट धानको वृद्धि विकास राम्रो हुन्छ।
0: कति कति बेला चाहिँ पानी लगाउने?
18: पानी हेर्नु, सबभन्दा पानी लगाउँदाखेरि हामीले एक त रोप्ने बेलामा पानी लगाउनु पर्यो, दोस्रो चाहिँ क्रिटिकल स्टेज भनेको फूल फुल्ने बेला हो। फूल फुल्ने बेलामा फूल फुल्नुभन्दा 15 दिन पहिलादेखि लिएर फूल फुलेको 10-15 दिनसम्म पानी कम्तीमा माटोमा चिस्यान भइराख्यो भने उत्पादन घट्दैन।
0: बाबाधाम जाँदै गरेका 3 नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु भएको छ। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने भएको छ। सो कुराको डिजिटल अभिलेख समेत अनिवार्य गरिएको छ। समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह छ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। आजै मन्त्री परिषद विस्तार गरिएको छ। 4 मन्त्रीले शपथ लिएका छन्। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन छ। र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने भएको छ। राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामने शक्तिशाली चार एंटिनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिना का लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङ को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा

0: उद्घाटन समारोहमा बोलेका उनीहरूले विशेष महाधिवेशनलाई मान्यता नदिने बताए। विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय कुमार गच्छादार, कृष्ण छिटौला, प्रकाश शरण महत, दीपक खड्का, रमेश लेखक, एनपी साउद र जिज्जङ बस्नेत लगायतका नेताहरूले देउबालाई पार्टीलाई जोगाउन अपील गरेका छन्। देउबा समूहका नेता पूर्णबहादुर खड्काले भदौ 24 शुरू भएको आक्रमण विशेष महाधिवेशन हुँदै हाल मधेस प्रदेशका जिल्लामा देखिएको गोलीकाण्डसम्म भएको बताउनुभयो। छिमेकीलाई समेत सन्तुलनमा राख्न र देश जोगाउन कंग्रेस एकजुट हुनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो।
1: हामीले 24 सम्झ्यौं भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी राखेर गरिएको सामलाई आक्रमणको त्यो दिनबाट शुरू भएको रोड म्याप त्यो निरन्तर जारी छ। चाहे विशेष अधिवेशनको नाममा होस्, चाहे 21 चुनावको नाममा होस्, जुनसुकै नाममा होस्, त्यो अगाडि बढ़िरहेको छ। त्यसलाई रोक्न सकेनौ भने मधेसमा हालै भएको जातीय र धार्मिक द्वन्दको एकताको घटनाले देशमा कम्पन देशलाई थरथर पारेको अवस्था छ। म त भन्छु, मेरो अन्तरात्माले भन्छ, त्यो ट्रेलर हो, फिल्म सुटिङ छ।
0: देउबाबाट कार्यवाहक सभापति पाएको स्मरण गर्दै खड्काले आजको भेलाले सानिपालाई एकताका लागि दवाब दिने अपेक्षा गर्नुभएको छ। खड्कासहितका अधिकांश नेताले अहिलेका संस्थापन सभापति गगन थापालाई ठाडो चुनौती समेत दिएका छन्। दिनभर उपक्षीय नेताको कुरा सुन्नुभएका देउबाले अहिले केही बेर अघि मात्रै आफू उपचार गरी स्वदेश फर्केको जानकारी गराउँदै हिजो विमानस्थलमा गरेको स्वागतप्रति धन्यवाद व्यक्त गर्नुभयो। 2007 कंग्रेसले गरेको योगदानको चर्चा गर्दै देउबाले आफू जीवनको अन्तिम समयसम्म देश र पार्टीको हितका लागि भूमिका खेल्ने बताउनु भएको छ।
2: संकटका समयमा सम्वाद सहमति सहकारी हाम्रो राजनीतिक संस्था हुनुपर्छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चमा मेरो जीवनको मूल आदर्श हो। यी मूल्य मान्यताप्रति म जीवनको अन्तिम शिविरसम्म अटल रहनेछु। हामीले व्यक्तिगत बद्धभन्दा पार्टीको सम्पूर्ण एकता
0: देउबा नेतृत्वमा हुँदा इतर समूहका नेतृत्व गरेका शेखर कोइराला आज देउबाको कितामा उभिएर सर्वोच्च अदालतबाट आउने अन्तिम निर्णयले पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभएको छ। शुरूमा बोल्नुभएका भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफू पार्टी एकताका लागि भूमिका खेलिरहेको बताउनुभयो।
3: यो भेलाको किन आयोजना गर्नु पर्यो, किनभने नेपाली कंग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। नेपाली कंग्रेस एकजुट भएको खण्डमा नेपाली कंग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन, त्यसैले यसको मुख्य उद्देश्य यही हो।
0: प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन सत्रपछि आगामी 2 बन्द सत्र सञ्चालन हुनेछ।
4: उता सानेपामा संस्थापन पक्षको केन्द्रीय समिति बैठकमा पनि देउबाकै चर्चा भएको छ। केही दिनदेखि जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उपसभापति शर्माले देउबाबाट सबै पक्षले समेट्ने र एकताको सन्देश प्रभाव हुने अपेक्षा गरिएको बताउनुभयो।
5: हामी देशको प्रधानमन्त्रीको रूपमा 36 वर्षको युवा स्वीकार्न सक्छौं, अनि पार्टीको परिवारको नेतृत्व गर्नलाई अर्को केही उमेर हाराहारीको केही अघि पछिको युवालाई स्वीकार्नलाई हामी हृदय राख्दैनौ भने स्वाभाविक रूपमा त्यसमा गम्भीर प्रश्न उब्जिन्छ। आदरणीय साथीहरू,
4: युवाको दुहाई दिने सानेपाका नेताहरूलाई देउबाका विश्वासपात्र मानिने मोहन बहादुर बस्नेतले गगनले 5 अघि गरेको घोषणा स्मरण गराउनु भएको छ।
6: युवा युवा भनेर उहाँले पटक पटक 52 उहाँ नाइसक्नु भएको छ। हाम्रो गगन थापाजी बोलिरहनुहुन्छ, उहाँले 55 पुगेपछि मैले राजनीति छोड्छु भन्नुभएको छ। उहाँले यदि सबैलाई स्मरण छ भने उहाँ 52 भइसक्नुभयो। त्यो अब 3 चुनाव नियमित प्रक्रियामा भयो भने यो आउने चुनावमा उहाँ 55 नाइसक्नुहुन्छ। कमसे कम तपाईँले बोलेको कुरा पूरा गर्नुहुन्छ गगन थापाजी भने युवाहरूलाई मौका दिने हो भने केही वर्ष अघिसम्म 49 थियो हाम्रो औसत आयु, अहिले मात्रै 70 नआएका छ। तपाईँ 55 पुग्दै हुनुहुन्छ, तपाईँले सार्वजनिक रूपबाट अहिले नेता साथीले भन्नुभएको जस्तो कांग्रेस कसले डोर्याउन सक्छ, तपाईँ जिम्मा लाउनुहोस्।
0: नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाउनु भएको छ। आज बारमा आयोजित एक कार्यक्रममा उहाँले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोला प्रथाबाट गठन हुनुपर्नेमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आफू खुशी संवैधानिक इजलास गठन गरेको आरोप लगाउनुभयो। उहाँले वरिष्ठता मिचेर प्रधान न्यायाधीश नियुक्त गर्ने र प्रधान न्यायाधीशले आफू खुशी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दा उक्त इजलासमा पठाउने कुरामा बार चुप लागेर नबस्ने चेतावनी समेत दिनुभएको छ। उहाँले यस विषयमा प्रधान न्यायाधीश शर्माको समेत ध्यान आकर्षण गराइसकेको बताउनुभयो।
4: नेकपा एमाले र नेकपा बीचको केन्द्रीय सहमति अनुसार मध्य प्रदेश बाहेकमा सरकार पुनर्गठनको प्रक्रिया चलिरहेको छ। कतिपय प्रदेशमा नेपाली कांग्रेस बाहिरिएसँगै यथावत रहने मुख्यमन्त्रीहरूले विश्वासको मत लिने र कति प्रदेशमा नयाँ सरकार गठनको क्रम चलिरहेको छ। कांग्रेसको नेतृत्व रहेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ 3 गते विश्वासको मत लिनुहुने भएको छ। एमाले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले अहिले अल्पमतको सरकार चलाइरहनु भएको छ। वर्तमान अवस्थामा बहुमतको सरकार निर्माण गर्न वा जोगाउन 53 सांसदको समर्थन आवश्यक पर्नेछ। अहिलेको समीकरण अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत पाउने सम्भावना कम छ। प्रदेशसभामा कांग्रेस 36 सीट सहित ठूलो दलका रूपमा उपस्थित छ। त्यसैले विपक्षमा रहेका एमाले 25 र नेकपा 26 मिलेर नयाँ समीकरण बनाउने प्रयासमा छन्।
0: यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पनि भदौ 1 गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कंग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै नेकपा संघको सहमति अनुसार सरकार विस्तार गर्ने मनोसाय बनाउनु भएको छ।
4: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज दिउँसो प्रदेश प्रमुख नजीर मियाँ समक्ष मुख्यमन्त्री भट्टले शपथ लिनुभएको हो। भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सभा संसदीय दलका नेता हुनुहुन्छ। यससँगै एमालेका तर्फबाट 4 मन्त्रीले पनि शपथ लिएका छन्। सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र आर्थिक मामिला मन्त्री जानकी ऐरबमले शपथ लिनुभएको हो। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि नेकपा एमालेसँग 3 बुदे सहमति सहित समीकरण बनाएर नेकपाका भट्टको नेतृत्वमा सरकार गठन भएको हो।
0: काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिश समितिले बरालसहित 3 जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा प्रधानमन्त्री शाहले बराललाई आज विश्वविद्यालयको नेतृत्व सुम्पिनु भएको हो। नेपाल परिवेशमा रौतहट बस दुर्घटनामा 3 जनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको जीवन भर

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
4: बोलबम यात्राका क्रममा भारतको झारखण्ड स्थित बाबाधामतर्फ गएका रौतहट गरूडाका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ. झारखण्डको सत गाउँवा क्षेत्रमा आज बिहान ट्रकसँग ठोकिएर बसमा सवार तीर्थयात्री गरूडा नगरपालिका छका 60 वर्षीय नवलकिशोर जयसवाल र उनकी श्रीमती सुन्दर बाला देवी तथा 12 वर्षीय शिवम महतोको मृत्यु भएको हो. गरूडा नगरपालिका छका वडाध्यक्ष रामबाबु चौधरीले बस दुर्घटनामा परि आफ्ना गाउँका तीनजना तीर्थयात्रीको मृत्यु भएको र 15 जना घाइते भएको जानकारी दिनुभयो. उहाँका अनुसार बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेको र घाइतेहरूको झारखण्ड अन्तर्गत सत गाउँमा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ. जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी परीक्षक सीताराम रिजालले पनि 5 दिन अघि बाबाधाम प्रस्थान गरेका धार्मिक तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा तीनजनाको मृत्यु भएको पुष्टि गर्नुभयो. उहाँले मृतकको शव नेपाल ल्याउन र घाइते तीर्थयात्रीको उपचारको व्यवस्था मिलाउन झारखण्ड स्थित प्रहरी संयन्त्रसँग पहल गरिएको जानकारी दिनुभयो.
3: राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिशहरूको कार्यान्वयन अवस्था अत्यन्त न्यून रहेको गुनासो गर्नुभएको छ. संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आजको बैठकमा अध्यक्ष मगरले आयोगको स्थापनाकालदेखि हालसम्म गरिएका सिफारिश मध्ये 52.60% मात्रै कार्यान्वयन भएको 52.60% पनि कार्यान्वयन नभएको बताउनुभयो.
5: पूर्ण रूपमा कार्यान्वयन भएको 13.9 छ. 34.12 चाहिँ आंशिक कार्यान्वयन भएको छ. 52.60 चाहिँ नि कार्यान्वयन नभएको अवस्था छ. यो अवस्थामा छ. हामी आएदेखि नै सरकारलाई भनिरहेका छौँ कार्यान्वयन हुनु पर्यो भनेर सामान्य प्रधानज्यूजहरूलाई पनि भेटेर त्यो पनि भनिरहेका छौँ. गर्नु पर्यो भनेर भनिरहेका छौँ. हुन्छ भन्नुहुन्छ, नाइ भन्ने कुरा छैन, हुन्छ भन्नुहुन्छ. र त्यति नभए नभए हामी उता गर्छौँ, क्षतिपूर्ति पनि दिन्छौँ भन्नुभएको थियो. क्षतिपूर्ति भइरहेको छैन.
3: अध्यक्ष मगरले कुल 33 करोड़ रूपियाँ क्षतिपूर्ति वितरण गर्नुपर्नेमा हालसम्म 10 करोड़ मात्रै भएको बताउनुभयो. क्षतिपूर्ति वितरणमा देखिएको प्राविधिक र कार्यविधिगत अन्यलता हटाउन गत 26 गते प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका सचिवसँग छलफल भएको र भदौ मसान्तभित्र क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रतिबद्धता आएको पनि सुनाउनुभयो.
5: त्यसमा चाहिँ हामी दिउ भन्दाखेरि उहाँहरूको भनाइ के छ भने हामी दिन्छौँ. कसरी दिने भन्ने अघि मोडालिटीमा उभइरहेको छ. अरू पहिले गृहले दिने रहेछ, त्यहाँ गएर दिने अरू त्यहाँ पनि कुनै टेक्निकल प्रब्लमहरू देखाइरहेका छन्। प्रधानमन्त्री कार्य सचिव आएर भन्नुभएको छ कि अब के प्रब्लम छ त ल्याउनुहोस्, अब हुन्न भन्ने कुरा भएन, कसरी गर्नु छ लगाउँ र यो भदौ मसान्तसम्म चाहिँ यो 24 दिन चाहिँ उहाँहरू चाहिँ टुङ्ग्याउनु पर्यो भनेर भन्नुभएको छ. अब हेरौँ.
3: आयोगले आफ्ना प्रतिवेदन र सिफारिशहरूको प्रभावकारी कार्यान्वयनका लागि यसअघि कानून, न्याय तथा मानवाधिकार समितिमा समेत विवरण बुझाइसकेको छ.
4: संसदीय समितिले कारागार व्यवस्थापन, मानवाधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ. प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा सभापति समीक्षा बासकोटाले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083लाई परिमार्जनसहित अन्तिम रूप दिने निर्णय गरेको बताउनुभयो. उक्त प्रतिवेदनमा गृह मन्त्रालय, कानून मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त सुझावहरू समावेश गरी थप व्यवहारिक र कार्यान्वयन योग्य बनाइने समितिले जनाएको छ. यसै गरी बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवाधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनलाई पनि परिमार्जन सहित पारित गरिएको छ. समितिले अपराध अनुसन्धान र अभियोजन कार्यालय वैज्ञानिक प्रमाणमा आधारित बनाउन गृह मन्त्रालयले सुझाव दिएको छ.
3: यस्तै सरकारले गत भदौमा भएको जनजी आन्दोलनका क्रममा भएका घाइते र शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ. आज काठमाडौँमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव हेमराज चर्याले यस्तो जानकारी दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवको संयोजकतामा गठित जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्ष बीच भएका सम्झौताको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने भएको छ।
4: सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले यसबारे जानकारी गराउनु भएको हो। प्रवक्ता अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनजेएम र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले आगामी भदौ 1 गतेदेखि उक्त कार्यालयले नयाँ संरचना अनुसार पूर्णरूपमा कार्य प्रारम्भ गर्नेछ। त्यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। हाल विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजहरूलाई प्रधानमन्त्री कार्यालयको मानवाधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा आर्काइभ अभिलेख गरिने प्रवक्ता रियाले बताउनुभयो।
3: केही समयदेखि अभाव रहेको एन्टी स्नेक भेनम तथा रेबिज विरूद्धको खोप एन्टी रेबिज भ्याक्सिन आइपुगेको छ। स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्रालयले केही समयदेखि अभाव देखिएको सर्पदंशको उपचारमा प्रयोग गरिने उक्त खोप आइपुगेको जनाएको हो। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने 8,200 भायल एन्टीस्नेक भेनम भ्याक्सिन र रेबिज विरूद्ध प्रयोग हुने 17,600 भायल रेबिज इम्युनोग्लोबुलिक ईआरआईजी आइपुगेको हो।
4: नयाँ पानेश्वर स्थित नयाँ संसद भवन परिसरमा एक सांसद एक वृक्षारोपण कार्यक्रम शुरू गरिएको छ। वातावरण संरक्षण र हरियाली प्रवर्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुभारम्भ गरिएको हो। वृक्षारोपण कार्यक्रममा सभामुख ढोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको उपस्थिति रहेको थियो। सो अवसरमा सभामुख राष्ट्रिय सभाका अध्यक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरू र संसद सचिवालयका कर्मचारीहरूले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए। सभामुख अर्यालका अनुसार परिसरमा कपूर लिची जापानी साकुरा आँप बुद्धचित्त एवोकाडो र रुद्राक्ष लगायतका विभिन्न प्रजातिका बोट बिरूवा लगाइएको छ।
3: जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन आज काठमाडौँमा शुरू भएको छ। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढ़ाउने उद्देश्यले आयोजित लोकल कन्फरेन्स अफ युथ नेपाल 2026मा 7 प्रदेशका 180 भन्दा बढ़ी युवाको सहभागिता रहेको छ। नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपालको आयोजनामा भएको सम्मेलन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको आधिकारिक बालबालिका तथा युवा समूहको समर्थनमा भएको हो। जलवायु युवा अभियन्ता दीक्षा सुविदीले युवाले जलवायु परिवर्तनका क्षेत्रमा क्षमता अभिवृद्धि नीतिगत सुझाव निर्माण र स्थानीय जलवायु कार्यालय राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने विषयमा केन्द्रित रही छलफल गर्ने जानकारी दिनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: नेपाल्स लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी
7: 40 भन्दा धेरै प्रकारका न्यू मोडलका सवारीको प्रदर्शन एउटै छानामुनि 55 भन्दा धेरै कम्पनीका सवारी साधनको अवलोकन गर्न सकिने
6: आउनुहोस् यही 2083 साल श्रावण 26 गतेदेखि 31 गतेसम्म शुरू हुँदै गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो मेलामा सहभागी बनौ।
7: स्थान भिकुटी मण्डप काठमाडौँ। नाइमा नेपाल मोबिलिटी
6: अटो एक्सपो 2026 जहाँ भेटिन्छ आजको प्रविधि भोलिको मोबिलिटी।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर 4 करोड़ ठगी गरेको अभियोगमा धनुषा जिल्ला अदालतले एकै परिवारका 3 जनालाई पूर्वपक्षका लागि कारागार पठाउन आदेश दिएको छ। विभिन्न व्यक्तिहरूले दिएको मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुर धाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षीय हरिराम शाहलाई यही साउन 1 गते पक्राउ गरेको थियो। सो मुद्दा सम्बन्धी धनुषा जिल्ला अदालत जनकपुरधाममा भएको थुनछेक बहस पश्चात अदालतका न्यायाधीश हिरा माया अवालको इजलासले 3 जनालाई पूर्वपक्षमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेम कुमार महतोले जानकारी दिनुभयो।
3: जिल्ला प्रशासन कार्यालय मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोड़ी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई 2,95,000 रूपियाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले बुढ़ीगंगा गाउँपालिका वड़ा नम्बर 5 संचालित रिजालको भान्सा ग्यास उद्योग प्रणालीलाई कार्यवाही गरेको हो।
4: साताको अन्तिम कारोबार दिन शेयर बजारमा आज नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला 3 कारोबार दिन सामान्य अंक अलि बढ़ेको नेप्से आज घटेको हो। नेप्से परिसूचक आज 7.37 अंक अलि घटेर 2643 बिन्दुमा कायम भएको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3,72,00,000,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4,27,00,00,000,00,000 शेयर कारोबार भएको छ। 13 उपसमूह मध्ये आज 4 उपसमूहको परिसूचक बढ़ेको छ भने 9 उपसमूहको परिसूचक घटेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कब्जा गरिएको वेस्ट ब्याङ्कको कुसरामा रहेका प्यालेस्टाइनी परिवारलाई घर खाली गर्न आदेश दिएको छ। सेनाले ती घरभित्र आफ्ना सैन्य अड्डा बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि जारी इजरायली बसोबासीहरूको आक्रमणपछि सेनाले घेराबन्दीमा परेका घरसम्म पुग्ने बाटोमा थप प्रतिबन्ध लगाएको छ। मध्य पूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तान हेर्ने बेलायती राज्यमन्त्री स्टीफन डौटीले वेस्ट ब्याङ्कको कुसरामा प्यालेस्टाइनमाथि इजरायली बसोबासीहरूले गरेको हिंसाका रिपोर्टप्रति तीव्र आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै इजरायली बस्तीहरू अन्तर्राष्ट्रिय कानून अनुसार अवैध रहेको र तिनको 2 राज्य समाधानको सम्भावनालाई कमजोर बनाइरहेको बताउनुभयो। नाबलसको दक्षिणमा रहेको कब्जा गरिएको वेस्ट ब्याङ्कको कुसरा गाउँमा इजरायली बसोबासीहरूले 3 प्यालेस्टाइनी घरलाई केही दिनदेखि घेराबन्दीमा राखेका थिए। त्यसक्रममा पानी र बिजुलीको आपूर्ति काटिनुका साथै पहुँच मार्ग बन्द गरिएको र अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत रोक लगाइएको थियो।
4: डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसूल छल्न चीनलाई 40 भन्दा बढ़ी देशले सघाएको आरोप अमेरिकाले लगाएको छ। कर भन्सार लगाइएका मुलुक हुँदै सामान निकासी गर्न ती मुलुकहरूले सघाएको व्हाइट हाउसको रिपोर्टमा उल्लेख छ। 30 देखि 300 अर्ब डलरसम्मको सामान उच्च भन्सार भएका मुलुकबाट कम भन्सार भएका मुलुकमा सारिएको व्हाइट हाउसको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चीनले तेस्रो मुलुकमा सामान लगेर त्यसलाई पुनः प्याकेज गरी भन्सार छलेको अमेरिकाको दावी छ। यसरी अमेरिकाले आरोपित गरेका मुलुकहरूमा क्यानाडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरिया समेत छन्, जसमा माध्यमबाट चीनले भन्सार बापत तिर्नुपर्ने 10,000,000,000,000 छोडेको अमेरिकाको आरोप छ। व्हाइट हाउसका व्यापार सल्लाहकार पीटर नाभारोले यसबाट अमेरिकी रोजगारी र अर्बौं आमदानीमा धक्का लागेको बताउनुभयो। यो रिपोर्ट चीनिया राष्ट्रपति शी जिनफिङको अमेरिका भ्रमणभन्दा केही साता अघि आएको हो। सेप्टेम्बरमा शी र ट्रम्प बीच भेट हुँदैछ। त्यसले सो भेटमा आफ्नो बार्गेनिङ पावर बढ़ाउन अमेरिकाले यो रिपोर्ट प्रकाशित गरेको हुन सक्ने विश्लेषकहरूको भनाइ छ।
3: नेपाल
4: डलर छलेको अमेरिकाको आरोप छ। व्हाइट हाउसका व्यापार सल्लाहकार पीटर नाभारोले यसबाट अमेरिकी रोजगारी र अर्बौं आमदानीमा धक्का लागेको बताउनुभयो। यो रिपोर्ट चीनिया राष्ट्रपति शी

0: क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच आज टोलीको विदाई गरेको। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। नेपालले प्रतियोगिताको तयारीका लागि भारतमा 10 दिन अभ्यास गर्नेछ। त्यसपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका छ। एसीसी प्रिमियर कपमा सन्दीप लामिछानेले पुनः नेपाली एकदिवसीय टोलीको कप्तानी सम्हाल्दैछन्। उनलाई रोहित पौडेलको स्थानमा कप्तान नियुक्त गरिएको प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ। अर्को समूहमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्। नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्ने तालिका छ।
1: अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा रहे पनि नेपालले अजरबैजानमा पनि फिफा अण्डर 15 विश्वकप एण्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। निलम्बनका कारण नेपालको सम्पूर्ण अन्तर्राष्ट्रिय फुटबल गतिविधि बन्द रहेको बेला यस प्रतियोगितामा सहभागिता जनाउन फिफाले अनुमति दिएको हो। इन्फाका प्रवक्ता सुरेश शाहले नेपालले पहिले नै प्रतियोगितामा नाम दर्ता गरिसकेकोले खेल्न स्वीकृति पाएको बताए। सरकारी हस्तक्षेपको कारण देखाउँदै फिफाले असार 11 गते इन्फालाई निलम्बन गरेको थियो। त्यसै त नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने बताइएको थियो। यसैबीच इन्फाले प्रतियोगितामा खेलाड़ी छनौटका लागि खुला खेलाड़ी छनौटको आह्वान गरेको छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेसको इतर पक्षीय भेला, संस्थापन पक्षमाथि आक्रोशित युवा पुस्तालाई पार्टी नेतृत्वमा स्वीकार्न देउवालाई सानेपाको अपील।
0: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित 4 मन्त्रीको शपथ। बागमतीका मुख्यमन्त्रीले भदौ 3 गते विश्वासको मत लिने।
1: सरकारले सिफारिश कार्यान्वयन नगरेको मानव अधिकार आयोगको गुनासो। कारागार व्यवस्थापन र अनुसन्धान प्रक्रिया सुधार्न सरकारले संसदीय समितिको निर्देशन।
0: वेस्ट ब्यांकका प्यालेस्टाइनीहरूलाई घर छाड्न इजरायलको आदेश। भन्सार छल्न चीनलाई 40 भन्दा बढ़ी देशले सघाएको अमेरिकी आरोप।
1: र एससीसी प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीको विदाई। फिफाको निलम्बनपछि पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
1: दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पार्टी एकतामा जोड़ दिँदै आएका नेपाली कांग्रेसका दुई पक्षको एकै दिन छुट्टा छुट्टै बैठक,
1: सानेपाको कार्यालयमा मिटिङ बसिरहेका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्छ।
2: शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो।
0: कर्णालीमा बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्म दर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो,
3: जन्म दर्ताहरू नबनाउने, पोषण भत्ताहरू नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो जे भए पनि,
0: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ। मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मंगाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन्। उनले भनिन्, सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ। निर्वाचन आयोगकी अध्यक्ष मंगाला जलुमिसको भनाई। विपक्षी राष्ट्रपतीय उम्मेद्वार ब्रायन मुन्डुबिले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए। उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए। वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै 1 सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुस्रा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली कांग्रेसका दुवै पक्षले आज काठमाण्डु उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। एक रिपोर्ट। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
5: मुलुक अहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय लोकतान्त्रिक शक्तिको बीच संवाद गरी राष्ट्रिय संहतिका साथ अघि बढ्नु मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीति शक्ति र ब्रिटिसँग सहकारी भएर प्रजातन्त्रबद्ध भन्ने मेरो विश्वास छ।
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देवानै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देवाको मुक्त कण्ठले प्रशंसा गरे।
2: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
0: अर्कोतर्फ ललितपुरको सनेपा स्थित नेपाली कांग्रेसको मुख्यालय स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
1: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्न। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबर महलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय कायम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
6: जुम्लाको चननाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
7: मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त पछि जानु पर्छ। बच्चा मात्रै हल्का कमजोर छ, बच्चाको जन्म त भइदिए बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
6: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
3: चुनौती चाहिँ छ। अब व्यक्तिगत गएर भनौँ भनेपछि व्यक्तिगत रिसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब नगर बाल विवाह तिमीहरू भन्छौ, सबैले सचेत गराउँछ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौँ। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्राहरू पनि नपाउने, तिनी बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
6: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबा सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा।
8: आमा बाउको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाउ दुइटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
6: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
9: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेशनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ। दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
6: पढ़ाईमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। कृत्रिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
4: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था।
10: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
11: अहिले रातिको ठिक 9 बज्यो।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपन्थीमा र महत्वपूर्ण हुन्छ। संहिताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा 2 वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महत्तरी लगायतका मध्य प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खानपान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध

0: का पोसिला खाने कुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
1: नमस्कार, म पवन कुमार मण्डल, मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धिको अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ, त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौ। हाम्रो मुवा खेत भन्छ, मुवा खेतबाट हामीले पाखुराको नापमा परेको छ अर्थात् पहेँलो कार्डमा चाहिँ पहेँलो रङमा देखिन्छ, त्यस्तो बच्चाको आवतलाई हामीले परामर्श दिने गर्छौ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौ। 6 महिनाभित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौ, 6 महिना भन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
0: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशी वर्मा।
2: नमस्कार, म शशी वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशुद्ध नेपाल सरकारको नीति जुन चलिरहेको छ बहुक्षेत्रीय पोषण योजना तेस्रोमा भएर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर सुनौलो 1000 दिनका आमाहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढाउने र समुदायमा देखिएको यो कुपोषणहरूलाई चाहिँ कसरी अन्त गर्ने भन्ने कुराहरूमा चाहिँ हामीले सपोर्ट गर्दछौँ। त्यस अन्तर्गत चाहिँ हामीले कम्युनिटी लेभलमा चाहिँ हामीले जुन हाम्रो महिला स्वयंसेविकाहरू हुनुहुन्छ उहाँहरूलाई राखेर चाहिँ हामीले खानाको प्रदर्शनी हरेक बार खाना चारको कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ र यो ग्रोथ मोनिटरिङहरू गर्ने र रेगुलर चाहिँ स्क्रिनिङ गर्ने बाल पोषणहरूको चाहिँ कुपोषण हटाउनलाई चाहिँ हामीले रेगुलर स्क्रिनिङ गरेर त्यसलाई चाहिँ स्वास्थ्य संस्थामा कसरी लिङ्केज गर्ने भन्ने कुराहरू चाहिँ हामीले गरिरहेछौँ। यो कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ यो हाम्रो संस्थाबाट र यो बहुक्षेत्रीय पोषण योजनाको जुन पोषण तथा खाद्य सुरक्षा समितिको बैठक बस्ने गरेर त्यसलाई चाहिँ हामीले कसरी सबै रेगुलर गर्न सकिन्छ र भोलिका दिनमा चाहिँ त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ अवलोकन गर्दछौँ र हामीले पनि यो परियोजनाबाट चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दछौँ।
0: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार, सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरुरी देखिन्छ। CIN का लागि उपासना तिवारी, रेडियो रुद्राक्ष महोत्तरी।
3: मधेसपछि सुदूरपश्चिमतर्फ लागौं। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनौ।
4: हाम्रो चाहिँ त्यहाँ विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ त्यही लोकल स्थानीय उत्पादन भएका वस्तुहरू खाद्य पदार्थहरू खुवाउने गरेको छ र त्यहाँ चाहिँ हामीले यसो त्यहाँका विद्यालयहरूमा चाहिँ बाल बालिकाहरूले चाहिँ मिठो मसिनो मानेर चाहिँ खाने गर्दछ त्यहाँ कि स्वस्थ रहनका लागि र त्यहाँ आफूले पर्याप्त मात्रामा चाहिँ खाने गर्दछन् र जस्तै कि अब त्यहाँ उत्पादन हुने चाहिँ भट्ट भटमासहरू भए, मकैहरू भए, कोदेको रोटीहरू भए चाहिँ अनि त्यही स्थानीय तहमा चाहिँ उत्पादन भएका चाहिँ अब कहिलेकाहीँ अन्डाहरू चाहिँ लोकल अन्डाहरू कुखुराहरू भए कुखुराहरू माछा त मासुहरू खुवाउने गरेको हुन्छ र चनाहरू त्यही उत्पादन भएका चाहिँ त्यो खुवाउने गरेको छ। त्यसले गर्दा चाहिँ बाल बालिकाहरू चाहिँ मिठो मिठो मानेर चाहिँ खाने गर्दछ र सधैँ विद्यालयमा पनि उपस्थित भइरहेका हुन्छ र कुनै कुनै ठाउँमा चाहिँ मैले यस्तो पनि सुनेको छु कि यो कुरकुरेहरू कुनै सामुदायिक विद्यालयहरूमा चाहिँ यसको चाहिँ कुरकुरेहरू नुडल्सहरू बाहिरको चिजहरू दिने गर्दछ तर हाम्रो त्यो सामुदायिक विद्यालयमा चाहिँ त्यसो गरेको छैन। त्यहाँ चाहिँ आफ्नै उत्पादन आफ्नै स्थानीय तहमा उत्पादन भएका खाद्य पदार्थहरू खुवाउने गर्दछन्। त्यसै गर्दा चाहिँ विद्यार्थीहरू पनि त्यहाँ उपस्थित भएर चाहिँ मिठो गरेर खान्छन्। त्यति मात्र गरेर कहाँ हुन्छ र त्यति पोषण त्यति कोही कोही बालबालिकाहरू चाहिँ कुनै कुनै ठाउँमा चाहिँ बालबालिकाहरू कुपोषित भएका देखेको हुन्छ र त्यो कुपोषितलाई हटाउनको लागि हामी जस्तै युवाहरूले हामी

0: से बाल बालिकाहरूले उठेर आवाज उठाएर जनचेतना मूलक कार्यक्रम हुन्छ कि सडक नाटक गरेर हुन्छ कि के गरेर हुन्छ, हामीले चाहिँ उठाउनु पर्छ, आवाज उठाएर कुपोष्य कुपोष यो पोषण सम्बन्धी विशेष गरी ध्यान दिनुपर्छ। र त्यसैले त म हाम्रो यो सिएजी ग्रुपमा चाहिँ चाइल्ड एडभाइजरी ग्रुपमा चाहिँ यसरी काम गरिरहेको छु कि हामी चाहिँ एउटा समूहमा चाहिँ मैले त्यो सिकेँ र हाम्रो यही अरू अरू पोषण सम्बन्धी पनि अरू अरू कार्यक्रमहरू गरिरहेका छन् अनि थुप्रै कामहरू पनि गरिरहेका छन्। जस्तै बाल हिंसा बाल व्यवहार भए अनि बाल बालिकाहरूमाथि हुने त्यो चाहिँ थुप्रै कामहरू गरिरहेका छन्।
1: वर्ल्ड भिजनको सिङ्गापुरमा गरेको च्याम्प कार्यशालामा सहभागी पर्सना महर्जनको अनुभव पनि एकैछिन सुनौ।
2: अब पोषणको विषयमा मैले फर्स्टमा स्टार्टिङ जर्नी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ वर्ल्ड भिजनको च्याम्पको वर्कसपमा चाहिँ जोइन गरेको थिएँ, जुन चाहिँ हाम्रो सिङ्गापुरमा भएको थियो। र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ इभन होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ राखेका थियौँ। र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ, एज हामी आफैले चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ। रिसर्चमा चाहिँ हामीले धेरै जस्तो पाएको, अब मैले म बसिरहेको एरिया भनेको काठमाडौँ एरियामा खासै माल न्युट्रिसनको चाहिँ त्यति धेरै केसेसहरू छैन, होइन, न्युट्रिसन नै खाना नै नपाउने कुरा पनि छैन। र धेरै जस्तो देखिने प्रब्लम भनेको चाहिँ जङ्क फुड कन्जम्सन, जुन चाहिँ अहिले मोस्टली सिटी एरियाजमा चाहिँ धेरै नै छ। र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ, यो के ब्यालेन्स डाइटहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन, अनि के बालबालिकाहरूले पसलमा गयो किन्यो खायो अनि त्यही त हो टाइपको हुन्छ। मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको यही जङ्क फुडको कन्जम्सन चाहिँ धेरै छ। अनि के अरे त्यही च्याम्पको मेम्बर भएर काम गर्दाखेरि यो रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै आएको हो। र यो रिसर्चमा चाहिँ म आफैले रिपोर्ट पनि प्रिपेयर गरेको, जुन चाहिँ मेरो लागि नयाँ कुरा पनि हो र फेसिलिटेट गर्नु पनि मेरो लागि नयाँ कुरा हो। जङ्क फुडको त्यो के अरे छ भन्नाले माल न्युट्रिसन चाहिँ होइन कि, अब हाम्रोमा ओबिसिटीहरू जङ्क फुडको कारणले अनि अर्को हेल्थ रिलेटेड इस्युजहरू चाहिँ देखाएको छ। मेरो विचारमा यो के अरे फर्स्ट थिङ त अवेरनेसै क्रिएट गर्नु पऱ्यो बालबालिकाहरू बिचमा चाहिँ यो जङ्क फुडले चाहिँ के अफेक्ट गर्न सक्छ, हेल्थमा कस्तो इस्युजहरू ल्याउन सक्छ, त्यो पनि फेरि बालबालिकाहरूको लागि नै सरल त्यो के अरे उनीहरूले बुझ्ने भाषामा भनौँ, र अहिले ट्रेन्ड अहिले के अरे गर्न सकिने भनेको एनिमेसनहरू थ्रुबाट चाहिँ कस्तो छ के चाहिँ हुन सक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने हो भिडियोको मार्फत। यस, अनि अर्को भनेको चाहिँ पेरेन्ट्सहरूले नै अब के अरे आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन, अब इभन बिजी भए पनि अब फुडहरू चाहिँ प्रिपेयरै राखेर त्यो जस्ट तताएर खान मिल्ने गरी फुल ब्यालेन्स चाहिँ गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ। अब गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब के अरे पर्याप्त खानाहरू नपाएर चाहिँ यो न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खाना त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको छ, धेरै कन्ज्युम गरेर चाहिँ हेल्थ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ आउने आएको छ। जङ्क फुड चाहिँ नखानु, जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थलाई चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ। सो त्यही हो, बरु त्यसको बदलामा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरू खोज्ने, अब चौचो खान मन लाग्यो भने बरु के अरे त्यो प्याकेजवाला नभइकन चाहिँ अब अर्कै हुन्छ, जस्तै अब के अरे आटाको चौचोहरू हुनसक्छ, जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रिजर्भेटिभ्सहरू हुँदैन, तिनीहरूको अल्टरनेटिभ भयो। अर्को भनेको घरमै बनाएर खाने, अब जस्तै केक्सहरू त्यो मफिन्सहरू त अहिले रेसिपी युट्युबमा रेसिपीहरू हेरेर घरमै हेल्दी वेमा बनाएर खान मिल्यो।
3: अब सिन्धुलीतर्फ लागौं। सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बाल पोषण सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन्। रेडियो सिद्धबाबा सिन्धुलीबाट एम चौलागाईको रिपोर्ट।
4: बाल पोषण सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा स्थानीय तह र विभिन्न संघ संस्थाले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्न थालेका छन्। स्थानीय तह मार्फतका निकाय र संघ संस्थाबाट वडा स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाल पोषण सुधारका कार्यक्रम प्राथमिकतामा राख्न थालेका हुन्। बाल पोषण सुधारका लागि कमलामाई नगरपालिकाबाट 13 नम्बर र 14 नम्बर वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालनसँगै मातृ शिशु कार्यक्रम, मातृपोषण सुरक्षाका लागि कार्यक्रम सञ्चालन भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाई छ।
5: बाल मातृ पोषणको लागि कमलामाई नगरपालिकाले कमलामाई नगरपालिका संघीय सरकार भएर हामीले 26,37,726 रुपियाँ हामीले चाहिँ खर्च गरेका छौँ। अब यो आगामी वर्षको फेरि हाम्रो कार्यक्रमहरू आउँदैछ। हामीले सबभन्दा बढी चाहिँ यो बाल पोषण कुपोषण भएको बालबालिकाहरू कमलामाई नगरपालिकाको 13 नम्बर र 14 नम्बर वार्डमा त्यहाँ चाहिँ धेरै भएको हुनाले त्यहाँ हामीले निशुल्क स्वास्थ्य शिविर पनि हामीले सञ्चालन गर्यौँ र त्यहाँ हामीले बाल पोषण लगायत मातृ शिशु कार्यक्रम अन्तर्गत हामीले एकजना चाहिँ जो त्यो महिलाहरू हुनुहुन्छ उहाँहरूको पोषणको लागि हामीले मातृ पोषणको लागि वार्षिक 25,000 रुपियाँ पोषणको लागि हामीले पोषण भत्ता पनि दिएका छौँ र यसमा अब सँगसँगै अब हाम्रा चाहिँ के भने दलित बच्चाहरू र कोही जो बाबुआमा विहीन बच्चाहरू छन् साना जो बच्चाहरू जसको चाहिँ के भने आश्रय पनि छैन त्यस्ता बच्चा 50 जनालाई हामीले ती लगायतका चाहिँ बालिकहरू पनि छन् फेरि त्यहाँ ती त्यस्ता बच्चाहरूलाई चाहिँ हामीले मावि सञ्चालन गरेका छौँ र आवासीय मावि नै यहाँ कमलामाई नगरपालिका वार्ड नम्बर 5 सिलामेमा त्यहाँ हामीले आवासीय व्यवस्था हामीले गरेका छौँ र त्यस्तै अपाङ्ग ती बालबालिकाको लागि पनि बैरा माविमा हामीले आवास सहितको व्यवस्था गरेका छौँ र आगामी वर्ष यसलाई चाहिँ अब हामीले विस्तार कार्यक्रम पनि गरेका छौँ र यसलाई सबभन्दा ठुलो स्वास्थ्य पोषण भन्दा पनि के रहेछ भने सबभन्दा ठुलो चाहिँ जुन यो मातृ शिशु चाहिँ उसलाई स्याहार गर्नुपर्ने र उनीहरूलाई चाहिँ के भने वास्तवमा जो गर्भवती भएदेखि नै त्यो चाहिँ पोषण युक्त खानेकुराहरू खानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने र आफूले बेला बेलामा चाहिँ स्वास्थ्य सेवा पनि लिने र स्वास्थ्य जाँच पनि गराउनु पर्ने वास्तवमा त्यो देखिएको हुनाले हामीले 14 वटै वार्डमा हामीले चाहिँ सचेतनामूलक अभिमुखीकरण कार्यक्रम चाहिँ जो आमाहरू हुनुहुन्छ बालबालिकाको आमाहरू जो गर्भवती महिलाहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले त्यसको व्यवस्था चाहिँ हामीले सचेतना कार्यक्रमहरू गरेका छौँ र आगामी वर्ष अब हामीले फेरि त्यसरी जो बच्चाहरूलाई हामीलाई चाहिँ के भन्नु त्यस्तो ठाउँमा जो जहाँ दूर दराज छ त्यो ठाउँमा चाहिँ गएर हामीले यो सबभन्दा ठुलो भनेको चाहिँ यो बाल पोषण रहेछ र मातृ स्याहार चाहिँ जो बाल बालिका चाहिँ के भने जन्मनुभन्दा अगाडि गर्भवती हुँदादेखिको अवस्थामा हामीले वास्तवमा उहाँहरूको चाहिँ स्वास्थ्यमा सबभन्दा ठुलो चाहिँ ख्याल गर्नुपर्छ र यो बच्चाको लगानी भनेको चाहिँ के रहेछ भने एउटा भोलि सक्षम दक्ष नागरिक जो कुपोषण रहित चाहिँ बच्चा जन्म लिन्छ त्यो चाहिँ के भने हामीले कुनै फलफुलका बिरुवा लगाएको जस्तो हुनेछ त्यो चाहिँ भोलि के भने दक्ष तीक्ष्ण ना चाहिँ के भने व्यक्ति पनि भोलि चाहिँ के भने समाजको नागरिक पनि बन्न सक्ने रहेछ। त्यसैले यसमा हामीले यो जस्तो चाहिँ बाल पोषण लगायतका कार्यक्रम सँगसँगै अझ यसमा चाहिँ सबैको भूमिका आम त्यहाँका चाहिँ के भने टोल सुधार समिति हाम्रा जनप्रतिनिधि साथीहरू जो स्थानीय रूपमा रहेका चाहिँ के भने सामाजिक व्यक्तित्वहरू सामाजिक सङ्घ संस्था र यसको भूमिका भनेको चाहिँ अझ विशेष अहिले सूचना सञ्चारमा पहुँच धेरै ठाउँमा पुगेको छ। यसमा चाहिँ सञ्चारकर्मीले चाहिँ वास्तवमा जति स्याहार हामीले चाहिँ 5 वर्षसम्म बालबच्चालाई गर्छौँ गर्भ रहेको अवस्थाबाट र चाहिँ के भने जो चाहिँ के भने पोषणयुक्त खानपिनले चाहिँ के भने सम्पन्न हुन्छ र जो बच्चाहरू चाहिँ बच्चाहरूलाई त्यतिखेर त्यति भइसकेपछि जो स्वस्थ भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसेर काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने रहेछ। त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी र सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामीले सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले चाहिँ के भन्नु विभिन्न दुईटा हामीले प्रत्येक ठाउँमा स्वास्थ्य शिविर
4: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वटै वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बाल बालिकाको पोषण अवस्था सुधार गर्न उमेर अनुसारको पोसिलो खाना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट सञ्चालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न प्रेरणा मिलिरहेको छ। सिन्धुलीमा ओल्ड भिजनको सहयोगमा शीर्ष नेपालले स्थानीय तह फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा समन्वय गरी 5 वर्ष